0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेश सभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको मन्त्रीद्वारा जवाफ। दाङमा डायलाइसिसका बिरामीले उपचारमा पालो पाउनै मुस्किल। पश्चिम दाङको बागरमा खानेपानीको समस्या। दाङ रोल्पा सड़कमा यातायात सञ्चालनको अनुमति। सल्यानको त्रिवेणीमा पक्की सिंचाई कुलोबाट 44 घरधुरी लाभान्वित। रुकुम पश्चिममा 3200 सवारी साधन कारवाहीमा। र सरकारले गर्यो 25 अर्बको ऋण सम्झौता। विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक। विपद व्यवस्थापनको तयारीमा नेपाली सेना।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत हिजो दिउँसो बसेको 14 बैठकमा 3 मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रदेश सभा सदस्यहरूले प्रश्न उठाएकोमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्। त्यसपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विभिन्न मन्त्रालय र संवैधानिक निकायको बजेटमाथि समूहगत छलफल समेत गरिएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तर्गत शहरी विकास तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि यसअघि भएको समूहगत छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका हुन्। सोक्रममा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम, बजेट कार्यान्वयन र सांसदले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। मन्त्रीहरूको जवाफपछि प्रदेश सभा नियमावली 2079 नियम 135 उपनियम 7 बमोजिम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग तथा मुख्य न्यायाधिवक्ताको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि समूहगत छलफलको प्रारम्भ भएको थियो। छलफलमा प्रदेश सभा सदस्यहरू राजु प्रसाद श्रेष्ठ, निमा गिरी, खेम बहादुर सारू, कृष्णा कुष्मा थारू, तारा थापा, सरसुरुल पुन, मीना कुमारी श्रेष्ठ, तुलसी राम शर्मा, भगवती अधिकारी, शान्ति लोध, दिनेश पन्थी र भोजपत प्रसाद श्रेष्ठले भाग लिँदै सम्बन्धित मन्त्रालय तथा निकायको बजेट, सेवा प्रवाह, जनशक्ति, व्यवस्थापन, विकास कार्यक्रमको प्रभावकारिता, सुशासन र भावी कार्यदिशाका बारेमा आफ्नो धारणा र सुझाव प्रस्तुत गर्नुभएको थियो। सभामुखले उक्त विनियोजन शीर्षकमाथिको सांसदहरूको छलफल सम्पन्न भएको घोषणा गर्दै उठेका प्रश्नको जवाब सम्बन्धित मन्त्रीहरूले आगामी बैठकमा दिने जानकारी गराउनु भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2082 प्रदेश सभामा पेश गर्नुभएको थियो। यसैबीच आगामी बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग पर्यटन तथा यातायात मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग

0: सम्बन्धित विनियोजन शीर्षकमाथि समूहगत छलफल हुने सभामा जानकारी गराइएको छ। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत पन्ध्रौं बैठक असार 23 गते मंगलबार अर्थात आज दिउँसो 1 बजे बस्ने जानकारी गराइएको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाको बिजौरी हुँदै रोल्पाको रुण्डीगढ़ी गाउँपालिकाको होलेरी सड़क खण्ड सञ्चालनका लागि अनुमति दिएको छ। लुम्बिनी प्रदेश उद्योगको पर्यटन तथा यातायात मन्त्रालयको यही असार 15 गतेको मन्त्री स्तरीय निर्णय अनुसार उक्त सड़कमा सवारी साधन सञ्चालनका लागि अनुमति दिएको हो। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्गाले रोल्पाको दक्षिणी तर्फको क्षेत्र जोड्ने सबैभन्दा सहज र छोटो सड़क बिजौरी दहवन सड़क सञ्चालनका लागि मन्त्रालयमा माग गरिएको र सोही बमोजिम सवारी साधन सञ्चालनको अनुमतिका लागि अस्थायी रूपमा अनुमति प्राप्त भएको जानकारी गराउनु भएको छ। उहाँले सड़कमा सवारी साधन सञ्चालनमा आएसँगै तुलसीपुर र बिजौरी बजारको व्यावसायिक प्रवर्धनमा समेत टेवा पुग्ने र रोल्पाको दक्षिणी क्षेत्रमा उत्पादन भएका फलफूल तरकारी लगायतका सामग्री बिक्री वितरणका लागि कृषकलाई समेत फाइदा पुग्ने विश्वास गरिएको छ। बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमी राज खड्गाले पश्चिम दाङ सहित बाँके बर्दिया सल्यानबाट प्युठानको स्वर्गद्वारीसम्मको यात्रा समेत सहज हुने र उक्त क्षेत्रको व्यावसायिक पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्ने बताउनु भएको छ। उहाँका अनुसार बिजौरीदेखि रोल्पाको होलेरीसम्म 29 किलोमिटर र प्युठानको स्वर्गद्वारीसम्म 55 किलोमिटर दूरी रहेको छ। आगामी भदौदेखि तुलसीपुर बिजौरी हुँदै रोल्पाको होलेरीसम्म दैनिक बस सञ्चालनमा ल्याउने योजना समेत रहेको उहाँले बताउनुभयो। रोल्पाको होलेरी बजारदेखि दाङको सिमाना सुन्दर खोलासम्म 4 किलोमिटर सड़क कालोपत्रे भएको र अन्य केही भाग कच्ची रहेको बताइएको छ। सुन्दर खोलादेखि बिजौरीसम्म 10 किलोमिटर सड़क मध्ये 6 किलोमिटर सड़क कालोपत्रे भइसकेको छ भने बाँकी सड़क कच्ची रहेको छ। जलवायु परिवर्तनका कारण बढ्दो खडेरी अनियमित वर्षा र सिंचाई समस्यालाई मध्यनजर गर्दै सल्यानको त्रिवेणी गाउँपालिका 2 मा 805 मिटर लामो पक्की सिंचाई कुलो निर्माण गरिएको छ। कुलो निर्माण सम्पन्न भएसँगै त्यहाँका 44 घरधुरी किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने कृषि उत्पादनलाई थप दिगो र जलवायु अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। जनश्रमदान सहित 24,56,935 रूपियाँको लागतमा निर्माण गरिएको कुम्ले बगर तारी सिंचाई कुलो त्रिवेणी गाउँपालिका जलविद्युत जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजना र उपभोक्ताको लागत सहभागितामा सम्पन्न भएको उक्त परियोजनाका अधिकृत सूरज ओलीले जानकारी दिनुभएको छ। स्थानीय कृषकका अनुसार यसअघि सिंचाईको अभावका कारण रातिसम्म खेतमै बसेर पानीको पालो कुर्नुपर्ने बाध्यता रहेको थियो। योजनाको स्थलगत अनुगमन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर राउतले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीसँग जुझ्न सिंचाई जस्ता पूर्वाधारको विस्तार अपरिहार्य रहेको बताउनुभयो। उहाँले सुरक्षित र व्यवस्थित सिंचाई प्रणालीले कृषि उत्पादन बढ़ाउनुका साथै किसानको आय आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत खुम्बहादुर केसीले जलवायु अनुकूलनका कार्यक्रम मार्फत कृषि क्षेत्रलाई थप उत्पादनमुखी र दिगो बनाउने लक्ष्यका साथ गाउँपालिका अघि बढ़िरहेको बताउनु भएको छ। शनिबार रातिदेखिको अविरल वर्षापछि आएको बाढ़ीले रूकुम पश्चिम र डोल्पामा जनधनको क्षति गरेको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गौरी गाउँमा लेदो सहितको बाढ़ीमा परि 56 वर्षीय आनन्दी विकको ज्यान गएको छ भने अन्य 6 जना घाइते भएका छन्। घाइते मध्ये रेउली विकलाई थप उपचारको लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको थियो। बाढ़ीले गैरी गाउँका 10 घरमा क्षति पुर्याएको छ। प्रभावितहरू आफन्त र छिमेकीको स्थानमा सारिएको छ। रुकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 11 धर्सेनी गाउँमा पनि बाढ़ीका कारण 1 घर परिवार विस्थापित भएको छ। स्थानीय सविता कामीको 5 सदस्यीय परिवारलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताइएको छ। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघ प्युठान जिल्ला समितिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले कमलराज रिजालको अध्यक्षतामा 15 सदस्यीय जिल्ला समिति सर्वसहमत रूपमा गठन गरेको छ। भेलालाई सम्बोधन गर्दै प्युठान नगरपालिकाका प्रमुख विष्णु गिरीले खानेपानी उपभोक्ता समितिको गठनले नगरपालिका र उपभोक्ता बीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व भए पनि उपभोक्ता समितिहरूले खानेपानी आयोजना सञ्चालन गरी सरकारलाई महत्वपूर्ण सहयोग पुर्याउँदै आएको बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले सरकारले उपभोक्ता संस्थालाई कमजोर बनाउने वा खारेज गर्ने कानूनी व्यवस्था फिर्ता लिनुपर्ने बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले असान्दर्भिक कानून खारेज र संशोधनमा तीव्रता ल्याउने गरी काम भइरहेको बताउनु भएको छ। हिजो सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको जवाफ दिँदै उहाँले आगामी वर्षदेखि पुराना खारेज गर्नुपर्ने कानून र नयाँ ल्याउनुपर्ने कानूनका विषयमा व्यापक सुधार हुने भएकाले आगामी वर्षलाई कानून निर्माणको वर्षका रूपमा मनाउने घोषणा समेत गरिसकेको उहाँले बताउनुभयो।
1: असान्दर्भिक कानूनको खारेजी र संशोधनमा तीव्रता ल्याउनु पर्ने कुरा एकदमै व्यवहारिक विषय उठान गर्नुभएको छ। अब आगामी आर्थिक वर्षलाई हामीले चाहिँ कानून सुधार र कानून निर्माणको वर्ष मनाउने भनेर घोषणा पनि गरेका छौँ। त्यसकारणले आगामी आर्थिक वर्षमा चाहिँ जे जे कानूनहरू खारेज गर्नुपर्नेछ, पुराना कानूनहरू र नयाँ कानूनहरू के ल्याउनु पर्नेछ, त्यो सबै कानून सुधारको वर्षको रूपमा अभियानकै रूपमा लगेर संशोधनहरू गर्ने भन्ने चाहिँ तयारी अहिले मन्त्रालयको रहेको छ। त्यसमा हामीले एउटा उच्च स्तरीय समिति पनि बनाउने भनेर तयारी गरेका छौँ। बाजिने कानूनहरू र संविधान जारी भइसकेपछि आवश्यक पर्ने कानूनहरू पनि के ल्याउनु पर्ने भनेर यही राष्ट्रिय सभामा अध्ययन भएको प्रतिवेदन पनि छ। आगामी वर्षमा चाहिँ कानूनलाई सुधार गरेर लैजाने हाम्रो लक्ष्य छ।

0: स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी समेत गराउनुभयो।
1: सरकार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सामाजिक न्यायसँग जोडिएको विषयका रूपमा लिई कार्य गरिरहेको छ। यस उद्देश्यका लागि भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नापजाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका मध्ये 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी परिवार र 9,54,065 गरी जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि केन्द्रमा रहेको भूमि समस्या समाधान समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला समिति र सम्बन्धित स्थानीय तहसँग समन्वय एवं सहजीकरण गरी उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: आजको परिवेशमा अब छोटो विश्राम।
2: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। दाङको दङ्गिसरण गाउँपालिका 6 बागरका स्थानीयवासी लामो समयदेखि खानेपानीको समस्याबाट प्रभावित भएका छन्। गाउँको बीचमा 2 प्राकृतिक मुहान भए पनि पानी संकलन गर्ने ट्याङ्की नहुँदा स्थानीयले सहज रूपमा खानेपानी पाउन नसकेका हुन्। खानेपानीका लागि स्थानीयलाई करिब आधा घण्टाभन्दा धेरै पैदल हिँडेर मुहानसम्म पुग्नुपर्ने बाध्यता रहेको छ। मुहानमा पुगेपछि पनि घण्टौंसम्म पालो कुर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार दैनिक खानेपानी जुटाउन निकै शास्ति खेप्नु परेको छ। बागर क्षेत्रमा करिब 150 घर परिवार बसोबास गर्छन्। ठण्डी बजार, वनखल्याण, नयाँ गाउँ र गोठीगाउँ लगायतका बस्तीमा खानेपानीको अभाव सबैभन्दा बढ़ी रहेको छ। स्थानीयले गाउँका 2 मुहानको पानीलाई एउटै ओभरहेड ट्याङ्कीमा संकलन गरी वितरण गर्न सके खानेपानीको समस्या सहजै समाधान हुने बताएका छन्। त्यसो गरेमा घण्टौ पालो कुर्नुपर्ने अवस्था अन्त्य हुने स्थानीयको विश्वास छ। गाउँमा यसअघि डिप बोरिङ खनेर घर घरमा धारा जडान गरिएको भए पनि सुरुमा धारामा पानी आए पनि अहिले ती धारा सुकिसकेको स्थानीयले बताएका छन्। पानी संकलन गर्ने ट्याङ्की नहुँदा मुहानको पानी खेर गएको छ भने पानीको सतह मोटरभन्दा तल झरेपछि धारामा पानी आउन छाडेको छ। स्थानीयवासीले खानेपानी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पटक पटक आग्रह गरे पनि अहिलेसम्म कुनै सुनवाई नभएको गुनासो गरेका छन्। चुनावका बेला खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाइए पनि त्यसलाई कार्यान्वयन गर्ने प्रभावकारी पहल भने नभएको उनीहरूको भनाइ रहेको छ। कर्णाली नदीमा खसेर बेपत्ता गाड़ी र यात्रुको अवस्था अझै अज्ञात रहेको छ। बिहिबार बिहान 11:30 सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा बिन्द्राचेनी नगरपालिका 7 स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटनामा परेको थियो। गाड़ी राजमार्गबाट करिब 400 मिटर तल कर्णाली नदीमा खसेर नदीमा डुबेर बेपत्ता भएको हो। तिनवटै सुरक्षा निकायले खोजी कार्य जारी राखेका छन्। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएका नागरिकले विपदको बेला राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसदमा आपत्ति जनाउनु भएको छ। कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद शाहीले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कर्णाली नदीमा नागरिकहरू डुबेर जीवनको भिख मागिरहँदा सरकार र जनप्रतिनिधिहरू

0: सत्ताको भागभन्दा र मन्त्रीको सवारीमा व्यस्त भएको भन्दै आलोचना गर्नुभयो।
1: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो। नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए। एकजना मान्छे भिरमा अट्किराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। उद्धार टोलीसँग साधन थिएन। खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 घन्टा लाग्छ। हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन। काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेका छौँ? त्यसको जवाब चाहिन्छ। यो देश सबको साझा हो सम्माननीय सभामा।
0: दाङको लमही सामुदायिक डायलाइसिस सेन्टरमा 58 जना बिरामीले नियमित रूपमा डायलाइसिस सेवा लिइरहेका छन्। उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ्दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिनुभएको छ। अहिले डायलाइसिस मेसिन सेन्टरमा 10 वटा मेसिन मात्रै रहेका छन्। बिरामी बाहेकका 50 भन्दा बढी नयाँ बिरामी डायलाइसिसको पालो कुरेर बस्न बाध्य भएका छन्। उहाँका अनुसार दाङ मात्र नभई कपिलवस्तु, प्युठान, रोल्पा, रुकुम, सल्यान र कञ्चनपुर लगायतका विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि लमही आउने गरेका छन्। सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या झन बढ्दै गएको छ। पर्याप्त भवन र उपकरणको व्यवस्था गर्न सके सेवाको दायरा विस्तार गरी पालो कुरिरहेका बिरामीलाई समेत नियमित सेवा दिन सकिने सेन्टरको भनाइ छ। स्थानीयवासी र बिरामीका आफन्तहरूले बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप डायलाइसिस मेसिन, दक्ष जनशक्ति र पूर्वाधार विस्तारलाई तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। सबैभन्दा पहिले पर्याप्त पानी पिउनुपर्ने चिकित्सकको सल्लाह छ। मृगौलाको सुरक्षाका लागि शरीरको आवश्यकता अनुसार दैनिक 2-3 लिटर सफा पानी पिउने हो भने मृगौलामा समस्या नहुने र समस्या नभए डायलाइसिस गर्नुपर्ने अवस्था नआउने डाक्टरको सल्लाह छ। यसले मृगौलाबाट विषाक्त तत्त्वहरू टक्सिन सजिलै बाहिर निकाल्न मद्दत गर्छ भने रक्तचाप र मधुमेहलाई पनि नियन्त्रणमा राख्छ। उच्च रक्तचाप र डायबिटिज मृगौला बिग्रिने मुख्य कारण हुन्। त्यसैले नियमित जाँच गराई यसलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ। यस्तै गरी स्वस्थ खानपान र नुनको कम प्रयोग गर्नुपर्छ। धेरै नुनले पनि रक्तचाप बढाउँछ र मृगौलालाई असर गर्छ। साथै ताजा फलफूल, हरियो तरकारी र सन्तुलित भोजन खाने बानी बसाल्नु पर्ने डाक्टरको सल्लाह छ। त्यसै गरी जथाभावी औषधिको सेवन नगर्न पनि डाक्टरले सुझाव दिएका छन्। डाक्टरको सल्लाह बिना दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिकहरू जथाभावी वा लामो समयसम्म सेवन गर्दा मृगौलामा असर पर्ने बताइएको छ। यसले सधैँ सिधै मृगौलामा गम्भीर क्षति पुर्याउन सक्ने भएकाले नियमित व्यायाम र तौल नियन्त्रणमा पनि आवश्यक ध्यान दिनुपर्ने बताइएको छ। दैनिक कम्तीमा 30 मिनट हिँड्ने, दौडिने वा व्यायाम गर्ने गर्नाले शरीरको तौल नियन्त्रणमा रहने र यसले रक्त सञ्चार राम्रो बनाउँदा मृगौलाको कार्यक्षमता समेत कायम हुने हुँदा समस्या कम हुने डाक्टरको सल्लाह छ। सरकारले राजनैतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाएको छ। गत बिहिबार स्वीकृत शिक्षा नियमावलीको 10 संशोधनमा राजनैतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष वा सदस्य हुन नपाउने प्रावधान गरिएको हो। एसियाली विकास बैंक एडीबीका अध्यक्ष माचातो कान्डाको नेपाल भ्रमणको अवसरमा 25 अर्बको ऋण सम्झौता भएको छ। एडीबीसँग नेपालले 16 करोड 50 लाख अमेरिकी डलर अर्थात 25 अर्ब रूपियाँ बराबरको नेपाली रूपियाँ सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कान्डाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न 16 रकम बराबरको सहुलियतपूर्ण ऋण लिने बारे सम्झौता भएको बताइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ र प्युठान लगायतका जिल्लाको विद्युत आपूर्ति वितरण र देखिएका समस्याबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ। पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगंज पुग्नुभएका मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत आपूर्ति र वितरणको अवस्थाबारे विस्तृत रूपमा जानकारी लिनुका साथै अन्तर्क्रिया गर्नुभएको हो। विशेष गरी यी जिल्लाहरूमा विद्युत आपूर्तिमा समस्या भएकाले आगामी वर्षभित्र सुधारका लागि पहल गरिने मन्त्री श्रेष्ठले बताउनु भएको छ। र मनसून सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी पहिरो डुबान र सडक अवरुद्ध हुने जोखिम बढिरहेका बेला नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि तीन चरणको तयारी पूरा गरेको छ। खोज उद्धार राहत वितरण र पूर्वाधार पुनर्स्थापनालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति हवाई साधन र बेली ब्रिज तथा मेडिकल टीम तयारी अवस्थामा राखिएको हो। सैनिक प्रवक्ता राजाराम बस्नेतले विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन पहिलो चरणमा पूर्व अभ्यास सम्पन्न गर्नुका साथै सम्भावित जोखिममुक्त क्षेत्रको पहिचान गरिएको बताउनु भएको छ। देशैभर रहेका सैनिक युनिटहरूलाई स्थानीय तहसँग समन्वय गरी तयारी अवस्थामा राखिएको जानकारी दिँदै विपदको सूचना प्राप्त हुनासाथ तत्काल परिचालन गर्ने गरी पूर्व सतर्कता अपनाइएको पनि नेपाली सेनाले जनाएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि बिदा हुन्छु। नमस्कार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ। प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल भइरहेको हो। हिजो विभिन्न 9 मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिनुभयो। बाँकी रहेका मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतका विनियोजित विभिन्न शीर्षकमाथिको छलफलको जवाब सम्बन्धित मन्त्रीले आज दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा हिजो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुन, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, भूमि व्यवस्था सहकारी संघीय तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सांसदहरूको जिज्ञासाको जवाब दिनुभयो। सांसदहरूको जिज्ञासाको जवाफमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन हुनुका साथै अवैध दूरसञ्चार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यूल गर्न सहज हुने बताउनुभयो।
3: रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणालीबाट सीमित प्राकृतिक स्रोतको रूपमा रहेको फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी व्यवस्थापन, एफएम स्टेशनहरू, वायरलेस प्रणाली लगायतका रेडियो उपकरणहरू पहिचान तथा सोबाट लाइसेन्स प्राप्त संस्था व्यक्तिलाई हुने हस्तक्षेप नियन्त्रण गर्न, सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्केवल गर्न, अन्तर्राष्ट्रिय दूरसञ्चारसँग सम्बन्धित मापदण्ड तथा स्पेक्ट्रम व्यवस्थापनका दायित्वहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, 4G, 5G, डिजिटल प्रसारण, IoT लगायत आधुनिक वायरलेस सेवाको प्रभावकारी नियमन र अनुगमन गर्न, दूरसञ्चार तथा प्रसारण सेवाको गुणस्तर सुधार गर्न, इजाजत पत्र लाइसेन्स बिनाको फ्रिक्वेन्सी प्रयोग तथा अवैध उपकरणको प्रयोगलाई नियमनको दायरामा ल्याई लाइसेन्स तथा स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न, संवेदनशील क्षेत्रहरूमा शंकास्पद वा अनधिकृत रेडियो सञ्चारको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
2: मन्त्री तिमिल सिन्हाले जोखिमबाट जोगाउन सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री वादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था पनि बजेटमा गरिएको जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी गरिएको जानकारी दिनुभयो। उहाँले असान्दर्भिक कानूनहरूमा संशोधन गर्न आगामी साउन 1 कानून सुधार वर्षका रूपमा घोषणा गर्न लागि जानकारी पनि दिनुभयो। उहाँले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्ध स्तरमा लागेको बताउनुभयो। युवाहरूलाई नेपालमै रोजगारी, सिपको विकास र युवा उद्यमशीलता प्रवर्धन हुने गरी सरकारले बजेट ल्याएको उहाँले जानकारी दिनुभयो। कमाउँदै सिक्दै र करियर उडान लगायतका नयाँ कार्यक्रमहरूले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास मन्त्री यादवले व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखेर दुर्गम तथा विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कला साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेकाले सरकारले सांस्कृतिक पर्यटनलाई आकर्षित गर्ने गरी बजेटमा कार्यक्रम ल्याएको बताउनुभयो। मन्त्री पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रूट व्यवस्थापन गर्न विभिन्न देशसँग कूटनीतिक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार निरन्तर लागिरहेको बताउनुभयो। सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो। विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधान गर्ने र कर्मचारी प्रशासनको पुनर्संरचना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। त्यसै गरी विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन अनुसन्धान वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 12:15 बस्नेछ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। त्यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि पनि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 हिजो छलफल भएको हो। त्यस क्रममा श्रम मन्त्री यादवले ट्रेड युनियनहरूलाई सरकारले खारिज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न संघीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मूलन गर्ने काम भइरहेको जानकारी पनि दिनुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय धाउनु नपर्ने र अब घरमा नै बसेर काम गर्न सक्ने गरी व्यवस्था मिलाइने बताउनुभयो। सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता बीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने सुझाव त्यस क्रममा दिनुभयो। सांसदहरूले श्रमिकको श्रमको सम्मान अधिकारको रक्षा र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा जोड दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनु भएको समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाउनुभएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो। सभामुख अर्यालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाब दिन तथा देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण एवं विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभयो। बैठकमा समय माग गर्नुभई प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्षी दलका नेता आङदाम्बेले संसदमा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमै रहेको बताउनुभयो। उहाँले सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत भएको टिप्पणी गर्नुहुँदै सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र वास्तविकता बीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नहुने भए पनि संविधानका मूलभूत विषयहरूमा चलाउन नहुने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका गुरु बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य मान्यता कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिकोणले असफल भएको आरोप लगाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध गरिरहनु परेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। गृहमन्त्री सुदन गुरुङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरुङले हिजो झापाको अर्जुनधारा नगरपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गर्नुभई समग्र जिल्लाको सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागू औषधको ओसार पसार र मानव बेचबिखन लगायतका समसामयिक चुनौतीबारे छलफल गर्नुभएको हो। एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर अर्थात 25,13,00,000,000 बढी नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा नेपाल सरकार र एसियाली विकास बैंक बीच दुईवटा छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन र भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा हस्ताक्षरका क्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कोस्वाले हस्ताक्षर गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रगत आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि 5,00,00,000 अमेरिकी डलर परिचालन गरिनेछ। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको दिगो विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहयोगको उच्च मूल्याङ्कन गर्नुहुँदै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। एसियाली विकास बैंकका अध्यक्ष कान्डाले नेपालसँगको 6 दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक तयार रहेको बताउनुभयो। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सरकारी अभियान जारी छ। त्यस क्रममा शिवशिखर सहकारीका 248 जनाले बचत फिर्ता पाएका छन्। हालसम्म उक्त सहकारीका 1,117 जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिएको छ। विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई उक्त प्रकरणमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झालाई 1 वर्ष र बाँकी 2 जनालाई 6 महिना कैद र 50,000 रुपियाँका दरले जरिवाना ठहर भएको छ। उक्त प्रकरणमा विभिन्न 17 जनाले सफाई पाएको पनि विशेष अदालतले जनाएको छ। लगातारको वर्षासँगै मनसुन सक्रिय भएपछि बैतडीमा विपदको जोखिम बढेर गएको बैतडी संवाददाता कृष्ण विष्ट बताउँछन्।
4: बैतडीमा यस वर्षको मनसुनका कारण 3,654 घरधुरीका 17,894 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना अनुसार सम्भावित विपदको सामना गर्न उद्धार, राहत तथा आवश्यक स्रोत साधनको तयारी गरिएको हो। प्रमुख जिल्लाधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक डिजन भट्टराई:
5: पहिलो कुरा त विपदको पूर्व तयारी र प्रतिकारी जिल्ला स्तरीय कार्ययोजना तयार गरियो। हामीले त्यो कार्य सबै निकायको भूमिका के छ भन्ने कुरा हामीले उल्लेख गरेका छौँ। त्यसो गर्दाखेरि भोलि विपदको समयमा हरेक निकायले आफै जिम्मेवार भएर विपद पूर्व तयारी प्रतिकारीहरूको कार्ययोजना हेरेर काम गर्नुहुन्छ। सँगसँगै आफ्नो नेपाली समाज नेपाल प्रहरीले पनि आवश्यकता हुन्छ आफूलाई रेडी गराएर फेरि 3 तह सरकार बिचमा हुनुपर्ने समन्वय पनि हामीले गरेका छौँ।
4: सुरक्षा निकायले पनि मनसुनजन्य विपदको पूर्व तयारीलाई तीव्र बनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्मा बैतडीले पुर्चौनी र 10 रचन नगरपालिकामा विपद व्यवस्थापन बेस नै स्थापना गरी उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्मा बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुवर:
6: समाजलाई ट्रेन गर्ने बाटो, अर्को आफ्नै जनशक्तिलाई पनि ट्रेन गर्ने बाटो, त्यसपछि ट्रेन जनशक्तिलाई रणनीतिक रूपमा जिल्लाभरिमा डेभलपमेन्ट गर्ने पाटाहरूमा हामीले काम गरेका छौँ। विपदको लागि छुट्टै भनेर 2 थप अस्थायी मनसुन सुरक्षा बेस स्थापना गरेका छौँ, एउटा दमपा र एउटा पुर्चुनी नगरपालिकामा। त्यसमा पनि हामीसँग भएको विशेष दक्कल राख्ने जनशक्ति छ, त्यसलाई पनि बाँडफाँड गरेर सबै ठाउँमा डेभलपमेन्ट गरेर
4: स्थानीय तहहरूले पनि सुरक्षा निकायसँग सँग समन्वय गर्दै आवश्यक जनशक्ति र राहत सामग्री तथा पूर्व तयारीका अन्य सामग्रीहरू तयारी अवस्थामा राखेको जनाएका छन्। विपद आइपरे तत्कालै उद्धार र राहतमा परिचालन हुने तयारी पूरा गरिएको पुर्चोडी नगरपालिकाले जनाएको छ। पुर्चोडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम जिल्ला विपद व्यवस्थापन समितिका अनुसार पुर्चौनी नगरपालिका मेलौली नगरपालिका र सुर्नया गाउँपालिका बाढी पहिरो तथा कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
2: नेपालबाट अमेरिका पुर्याइएका पुरातात्विक महत्वको नृत्यदेवी र पद्मपाणी लोकेश्वरको प्राचीन मूर्ति फिर्ता गरिएको छ। पुरातत्व विभागले हिजो आयोजना गरेको कार्यक्रममा ती मूर्ति फिर्ता गरिएको जानकारी गराइएको हो। फिर्ता भएका मध्ये संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित महानगरीय कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्यदेवीको मूर्ति एउटा हो। उक्त मूर्ति पाटनको इबहा बहीबाट विक्रम सम्बत 2045-46 हराएको थियो। अमेरिकाकै से स्थित बेर्कली कला संग्रहालयमा रहेको तामाबाट निर्मित सुनौलो रङको पद्मपाणी लोकेश्वरको 13 शताब्दीको मूर्ति पनि फिर्ता गरिएको जानकारी दिइएको छ। उक्त मूर्ति काठमाडौँको ठमेली स्थित विक्रमशिला महाविहार ठबहीबाट सन् 1980 दशकमा हराएको थियो। दुवै मूर्ति अमेरिकाको न्युयोर्क स्थित जिल्ला अधिवक्ताको कार्यालयको बेचबिखन सम्बन्धी शाखामा राखिएकोमा अनुसन्धानका क्रममा नेपाल बाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि फिर्ता ल्याइएको हो। लमजुङको डुम्रेदेखि बेसी सहर जाने मार्ग खुलेको 54 वर्ष भइसकेको छ, तर सड़क स्तर उन्नति हुन नसक्दा स्थानीय बासिन्दा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। विक्रम सम्बत 2029 सुरु भएको डुम्रे बेसी सहर सड़क 42 किलोमिटर रहेकोमा विक्रम सम्बत 2046 उक्त सड़क सञ्चालनमा आएको थियो। 2052 कालोपत्रे सुरु गरिएकोमा अहिलेसम्म उक्त कार्य सम्पन्न हुन नसक्दा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु परेको समाचारदाताले जनाएका छन्। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको सम्बन्धमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च, घर निर्माण र खरिद गर्दा लागेको खर्चको रकम, बिमा प्रिमियम बापत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 भन्दा बढी देखिएकाले उहाँ विरुद्ध मुद्दा दायर गरिएको हो। आयका अनुसार गुप्ताको बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरुद्ध पनि मुद्दा दायर गरिएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट 5 किसानलाई हिजो नगदसहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादनको वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको जनाएको छ। सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका 1 स्थित सहारा कृषि फर्मका सञ्चालक गम बहादुर कुँवरले पाउनु भएको छ। त्यसै गरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका सञ्चालक निर्मल भट्टराई, पोखरा 14 रोशन एन्ड रोहित कृषि फर्मका सञ्चालक रमेश खनाल, तनहुँको ब्यास नगरपालिका 10 दाजुभाइ गाई फर्मका सञ्चालक रमेश तिमिल सिन्हा सम्मानित हुनुभएको छ। त्यसै गरी खिलुङ कालिका आर्गानिक कृषि फार्म धिरकोट नगरपालिका 7 स्याङ्जाका शालिग्राम अर्याल र निलगिरी पशुपंक्षी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित हुनुभएको छ। प्रदेश सरकारका कृषि मन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मूल आधारका रूपमा विकास गरिने बताउनुभयो। कर्णाली प्रदेश सरकारले प्रदेशका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। कैलालीमा 10 बालक तनुज चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले हिजो एकजनालाई पक्राउ गरेको छ। जिल्लाको गौरी गङ्गा नगरपालिका 6 खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। भारतको मणिपुर राज्यस्थित उखरुल जिल्लामा हिजो दिउँसो सशस्त्र समूहको विद्युतीय धरापमा परि 2 सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा केही जवानहरू घाइते भएका छन्। आक्रमणकारीहरूले विस्फोटक पदार्थ प्रयोग गर्नुका साथै गोलाबारी पनि गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमण स्थानीय उर्खुल प्रहरी चौकीबाट 16 किलोमिटर पूर्व नुङसाङखोङ क्षेत्रमा गरिएको थियो। घटनापछि सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी आक्रमणकारीहरूको खोजी अभियान सञ्चालन गरेको छ। मणिपुरमा स्थानीय दुई समुदाय र सरकारी सुरक्षा निकायहरूका बीचमा लामो समयदेखि हिंसाका घटनाहरू जारी छन्। स्थानीय समुदाय बीचको झडपका घटनाहरू दिनहुँजसो भइरहेका छन्। नियन्त्रणमा खटिएका सरकारी सुरक्षा कर्मीहरू त्यस क्रममा पर्ने गरेका छन्। भारतको आर्थिक राजधानी मुम्बईमा एउटा जीर्ण आवासीय भवन भत्किँदा 5 बालबालिकासहित 6 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। श्रीलङ्काको पश्चिमी सहर नेगोम्बो स्थित कारागारमा भएको एउटा झडपमा 20 जनाको मृत्यु भएको र 100 जनाभन्दा बढी घाइते भएको श्रीलङ्काको सरकारी संचार माध्यमले जनाएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच सहकारीका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री डाक्टर मुवागले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डालाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर मुवागलेसँगको भेटमा अध्यक्ष काण्डाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ। यस वर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,000 मेट्रिक टन भन्दा बढी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत कुल 40,569 मेट्रिक टन रासायनिक मल किसानको खेतबारी सम्म पुगिसकेको छ। विगतको वर्षहरूमा धान रोपाईको मुख्य याममै किसानले रासायनिक मल नपाएर शास्ति खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो। सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्। यसबाट राष्ट्रिय आपूर्तिमा सहकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले 13,574 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। लान्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रबन्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 जना आन्तरिक, सार्क राष्ट्रका 788 र अन्य मुलुकका 10,561 जना रहेका छन्।
2: बालिका माध्यम अब खेल समाचार। जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा गइराती स्पेनले पोर्चुगललाई 0-1 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डल्लास खेल मैदानमा भएको खेलमा निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्त्वपूर्ण जित दिलाएका हुन्। यो जितसँगै स्पेन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा समाप्त भएको छ। स्पेन 16 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। सन् 2010मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसैता क्वार्टर फाइनलसम्म यात्रा तय गर्न सकिरहेको थिएन। अन्तिम समयमा स्पेनले गोल गरी विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको हो। त्यस्तै अहिले आयोजक राष्ट्र अमेरिका र बेल्जियम बीचको खेल जारी छ। खेलको 75 मिनट चलिरहँदा बेल्जियमले 3 गोलसहित अग्रता कायम गरेको छ। 1 गोल गरेको अमेरिका खेलमा फर्कने प्रयासमा छ। अब मौसम। आज देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान र मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी लुम्बिनी प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना पनि रहेको छ। मध्य प्रदेशका साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी पनि आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकामा गर्मी बढ्ने देखिएको छ। अधिकतम तापक्रम 32 देखि 34 डिग्री सेल्सियसका बीच रहने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल जारी, बजेटबारे सांसदहरूको जिज्ञासाको 9 जना मन्त्रीद्वारा जवाब। सांसदहरूको समसामयिक प्रश्नको जवाब दिन सरकारलाई सभामुख टोलप्रसाद अर्यालको निर्देशन। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने कार्य जारी। एसियाली विकास बैङ्कसँग नेपाल सरकारले 25 अर्ब बढी ऋण सहायता लिने सम्बन्धी सम्झौता। भारतको असममा विद्युतीय धरापमा कम्तीमा 2 जना सुरक्षाकर्मीको मृत्यु। पोर्चुगललाई हराउँदै स्पेन जारी विश्वकप फुटबलको क्वार्टर फाइनलमा। अमेरिका र बेल्जियम बीचको खेल जारी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।
9: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौं।
1: हाम्रो सभ्यता कार्यक्रममा केही श्रृङ्खलादेखि समग्र नेपाल र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्था, श्रद्धा र गौरवको केन्द्र पशुपतिनाथ र यससँग गाँसिएको नेपालको सभ्यताको चर्चा गरिरहेका छौँ।
0: पवित्र बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिरलाई विश्वको अद्वितीय शिवपीठ मानिन्छ। शास्त्र अनुसार यहाँ भगवान शिवले पशुपति रूप धारण गरी सृष्टिमा रहेका सम्पूर्ण प्राणीलाई रक्षा गर्ने संकल्प लिनुभएको विश्वास छ। यही विश्वासले नेपाललाई देव भूमिको पहिचान दियो र यहाँको सभ्यतालाई विश्व सामु उजागर गर्यो।
1: पशुपतिनाथ मन्दिर नेपाललाई विश्व मानचित्रमा परिचय दिने प्रमुख सांस्कृतिक आध्यात्मिक केन्द्र हो। युनेस्को विश्व सम्पदा सूचीमा समावेश भएको यस धरोहरले नेपालको प्राचीन सभ्यता, कला कौशल र धार्मिक सहिष्णुताको सन्देश विश्वभर पुर्याएको छ। पशुपतिनाथ दर्शनका लागि वर्षेनी हजारौं विदेशी भक्त, विद्वान र पर्यटकहरू नेपाल आउने गर्छन्, जसले देशको आध्यात्मिक छवि मात्र सांस्कृतिक पर्यटनको सम्भावनालाई पनि उजागर गरेको छ।
0: पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे प्रष्ट दृष्टि राख्नुहुने विज्ञ पशुपतिनाथ र पाशुपत क्षेत्रका जीवित ज्ञान कोष डाक्टर गोविन्द टन्डन कार्यक्रम हाम्रो सभ्यता मार्फत केही श्रृङ्खलासम्म पशुपतिनाथ र पाशुपत क्षेत्रका सन्दर्भमा कुराकानीमा हुनुहुन्छ। डाक्टर गोविन्द टन्डनले लामो समयसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएर यस धरोहरको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान दिनुभएको छ।
2: हजुर, नयाँ पुस्तामा पशुपति प्रतिको आस्था र संस्कृति प्रतिको लगाव बढाउन के गर्नु?
3: यसोलाई त सबभन्दा पहिला त हामी कहाँ शिक्षामा जीवनसँग जोडिएको शिक्षा हामीले दिएको छैनौँ। हाम्रो धर्म, संस्कृति, परम्परासँग यसको महत्त्व के हो भन्ने बारेको शिक्षै दिएको छैनौँ। त्यसैले सबभन्दा पहिला त चाहिँ नि नैतिक शिक्षाहरू कहीँ न कहीँ जोडिनु पर्यो। त्यो चाहिँ नि तलदेखि लिएर माथिसम्म जोडिनु पर्यो। अब कुनै अलग्गै विषय चाहिँ नि इन्जिनियरिङ विषयमा पढ्न लाग्छ, ऊ के अरे डक्टर पढ्न लाग्छ भनेदेखि उसको चाहिँ नि कतिसम्म जोड्ने, स्नातकसम्म कमसे कम चाहिँ नि ती जीवनसँग जोडिएका केही न केही कुराहरू जोड्ने। त्यसपछि अब अर्को चाहिँ नि भनौँ न, अब अहिले हामी चाहिँ नि धर्म गयो, संस्कृति गयो, नाच्यो, सकियो भन्छौँ, राज्यले के गर्यो त? कुन ठाउँमा चाहिँ हामीले धर्म अध्यात्म पढाउनलाई चाहिँ शिक्षा खोलेका छौँ? कहाँ स्कुल खोलेका छौँ? छैन। अब कहीँ चाहिँ गुरुकुल छ भने त्यही गुरुकुल भनेका छौँ, अब संस्कृत घगाइरहेका छौँ, साधारण पाठ्यक्रम गरेका छौँ, भोलि त कलेजमा पढ्न जान्छ, त्यो कलेजमा पढ्न गएपछि राजनीतिमा लागिहाल्छ, अनि त्यो गुरुकुलमा पढाएको पनि त बेकार भइरहेछ अहिले त वास्तवमा भन्यो भने। यसैले यस्तो पढ्न चाहने मान्छेहरूको लागि चाहे गुरुकुलको माध्यमबाट पढोस्, चाहे साधारण स्कुलको माध्यमबाट पढोस्, राज्यले चाहिँ यस्ता पाठ्यक्रमहरू राखिदिनु पर्यो र त्यसलाई प्रमोसन गर्नु पर्यो, जहाँ चाहिँ उसले चाहिँ पढ्न पाओस्। होइन, अब सबैजना इन्जिनियर बन्छ भन्ने छैन, सबैजना डक्टर बन्छ भन्ने छैन, कोही चाहिँ म देशको धर्म संस्कृतिलाई थाम्छु भन्ने पनि त मान्छे जन्मेलान्। अब आज यहाँलाई अचम्म लाग्ला, हाम्रो इतिहास पढ्ने, संस्कृति पढ्ने, भूगोल पढ्ने विद्यार्थी नै छैन। होइन, अब टिचरहरूको सङ्ख्या छ, प्रोफेसरहरू हुनुहुन्छ, रिडरहरू हुनुहुन्छ, लेक्चरहरू हुनुहुन्छ, विद्यार्थी कतिजना छन् भने 10 पनि छैन भन्नुहुन्छ। यो अवस्थामा हामी पुगेका छौँ, यसलाई राज्यको तर्फबाट चाँडै नै नहेर्ने हो भनेदेखि मलाई लाग्छ भोलिका दिनमा हाम्रो मठ मन्दिरहरूको बारेमा अथवा जाने कुनै जाने धर्म अध्यात्मको विषयमा लाउन बोल्नु भन्यो भने बोल्ने मान्छे पनि।
2: पशुपत क्षेत्रलाई विश्वव्यापी रूपमा प्रचार प्रसार गर्नका लागि अहिले डिजिटल प्रविधिको प्रयोग गरेर कसरी विस्तार गर्न सकिन्छ? यसको
3: प्रचार प्रसारलाई असाध्यै सकिन्छ, किनभने अहिले त यति सजिलो छ। अब कुनै दिनमा जाने विज्ञापनबाट मात्रै जाने गर्नलाई उहाँ देश परदेश जानु पर्थ्यो, लखौँ लाख खर्च गर्नु पर्थ्यो, यति लाख डलर खर्च भयो, उति लाख डलर हो भनेर जाने हिसाब किताबहरू हामी सुन्न पाउँथ्यौँ। होइन, अहिले सजिलो छ। त्यो सजिलो हुँदा हुँदै पनि त्यसलाई आधिकारिक कसरी बनाउने? त्यो आधिकारिक नभएर पनि गाह्रो भइरहेको छ, किनभने अब अहिले त फेरि एआईको जमाना आइसक्यो। अब एआईले राम्रो पनि गरेको छ, एआईले नराम्रो गर्ने सम्भावना पनि धेरै छ। यसैले एउटा आधिकारिक निकायको माध्यमबाट त्यहाँ आइटीका चाहिँ प्रोफेसनलहरू राम्रो राम्रो बसेर यहाँका चाहिँ जति पनि एक्टिभिटिजहरूका कुराहरू छन्, त्यसपछि यहाँ गर्न सकिने कुराहरू छन्, त्यसलाई चाहिँ प्रमोट गर्नु जरुरी छ। र अर्को चाहिँ फेरि पशुपति क्षेत्र विकास कोष भन्ने जुन छ, त्यस अन्तर्गतमा उसँग चाहिँ धर्मशाला हुनु पर्यो, उसँग 2-4 होटेल हुनु पर्यो। अब भएको चाहिँ धर्मशाला होटेल होटल बनाउन दिइरहेछ अर्कालाई, होइन त्यो पनि ठिक भएन। अब एक थरी मान्छेले ल तपाईँहरूले चाहिँ नि प्रचार गर्नु भएको छ पशुपतिको लागि, म चाहिँ त्यहाँ 10 दिन आएर बस्छु, मलाई कहाँ बस्नु दिनुहुन्छ भने कहाँ बस्नु दिने ठाउँ छैन। यसैले प्याकेजमा काम गर्नुपर्छ, होटल आफूसँग हुनु पर्यो, 3-4 ताले अथवा चाहिँ धर्मशाला सामान्यदेखि लिएर धेरै खर्च गर्नेलाई पनि हुने किसिमको चाहिने त्यो सम्बन्ध हुनु पर्यो। त्यसपछि आएका मान्छेहरूलाई चाहिँ अतिथिहरूलाई स्वागत गर्नेदेखि लिएर उनीहरूलाई चाहेको खण्डमा गाइड गरिदिने, देखाइदिने, घुमाइदिने अनि यहाँ रिसर्च गर्ने ठाउँ हुनु, पशुपतिको माध्यमबाट यहाँ रिसर्च गर्ने युनिट खोल्नेदेखि लिएर अनुसन्धान गर्नेदेखि लिएर पूजा आजा सिक्नेदेखि लिएर, अब हामी त एउटा धार्मिक स्थलमा छौँ नि त, पूजा आजा गर्न कति मान्छेले चाहन्छन्, विश्वकै मान्छेले चाहन्छन्, मैले पूजा आजा कसरी गर्ने होला भन्छन्। अब अहिले हेर्दाखेरि त्यो सामान्य चाहिँ पूजा गर्ने कुरा रेडियोमा बोलिरहेछ भने जस्तो छ, तर वास्तवमा चाहने मान्छे धेरै छन्। कसरी पूजा गर्ने, यसको अर्थ के हो, यसको मतलब के हो, यो मन्त्रको के हो भनेर जान्न चाहने पनि छन्। त्यस्तोको इन्स्टिच्युटहरू खोल्ने, राज्यले त्यसलाई सहयोग गर्ने, युवाहरूलाई प्रेरणा दिने, संस्कृत पढेका मान्छेहरूलाई प्रेरणा दिने, त्यसो गर्न सक्यो भने पनि मलाई लाग्छ अब यो नेपाल भनेको चाहिँ नि पुजारीको चाहिँ नि 1 वर्ष कोर्स भनेर चाहिँ नि एउटा फुल एजुकेसन खोल्न सकिन्छ, संसारका मान्छेहरू आएर सिक्न सक्छन्, होइन भारतमा कतिपय सङ्घ संस्थाले गरिरहेछन्, हामी किन गर्न सक्दैनौँ। यसैले धेरै सम्भावनाहरू छ, र फेरि हाम्रो चाहिँ नि देश भनेको एउटा हिमवत खण्डभित्र रहेको र त्यसपछि मठ मन्दिर आदि इत्यादि र भगवान पशुपतिनाथ, गौतम बुद्ध, लुम्बिनी आदिको कारणले गर्दाखेरि पनि एउटा ब्रान्ड छ, आफ्नै किसिमको एउटा चाहिँ राम्रो ब्रान्ड छ। यो ब्रान्डको चाहिँ हामीले सही सदुपयोग गर्नुको लागि चाहिँ नि राज्य लाग्नुपर्छ। अब राज्य लजाएर बसेर हुँदैन, राज्य म चाहिँ यो धाराको यो बाधको भनेर बसेर हुँदैन। हाम्रो आधार भनेको धर्म संस्कृति, हाम्रो सभ्यता हो, यसलाई मैले जोगाउनु पर्छ, यसभित्रको राम्रो चिजलाई बढाउनु पर्छ, म गौरव गर्छु भन्ने त्यो भाव चाहिँ हाम्रा राजनेताहरूमा आएन भने फेरि त्यसबाट केही पनि हुँदैन।
2: हजुर, अहिलेसम्म पशुपति क्षेत्र संरक्षणका लागि भएका प्रमुख उपलब्धिहरू सकारात्मक रूपमा चाहिँ के कस्ता काम हो?
3: सबभन्दा पहिला त चाहिँ पशुपति क्षेत्र विकास कोषको गठन हुनुभन्दा अगाडि सामान्य रूपको चाहिँ समितिहरू, विकास समितिहरू हो, त्यो त्यो विकास समितिको बजेट कति हुन्थ्यो त भन्दा 7 लाख, 5 लाख, 10 लाख थियो। अब त्यो सुरुवात कहिलेदेखि भयो त भन्दाखेरि 39-40 सालदेखि भयो। त्योभन्दा अगाडि के थियो त भन्दाखेरि पशुपतिमा एउटा कुनै जाने पानीको ढलको मङ्गाल त्यो फुट्यो भने बनाउने पैसा थिएन, त्यो अवस्था थियो। त्यसबाट आज चाहिँ हामीहरू त धेरै माथि आइसकेका छौँ, अरबौँको बजेट छ अहिले पशुपति क्षेत्रमा, जनतासँग माग्ने हो भने अरबौँ दिन तयार छन्, होइन सरकार त्यत्तिकै चाहिँ राष्ट्रिय गौरवमा चाहिँ योजनामा पारेको छ, जति दिन तयार छ तर खर्च गरिदिने मान्छे छैन। त्यो सोच, त्यो जागर भएका मान्छेहरू त्यहाँ देखिँदैन, किनभने मैले त 3-3 पटकसम्म त्यहाँ पशुपतिमा पदाधिकारी भएर काम गरिसकेँ, होइन मैले त अनुभव गरिसकेँ। अब हिजो बजेट थिएन, काम गर्ने चाहना थियो, अहिले बजेट छ, काम गर्ने मान्छे छैन, जनशक्ति नै छैन, अब कर्मचारी नै छैन, त्यो अवस्था चाहिँ पशुपति क्षेत्रमा छ। अब हिजोको अवस्था र अहिलेकोमा त आनका तान फरक छ, काम नभए पनि केही फरक देखिया छ, तर यतिले पुग्दैन, धेरै गर्नुपर्ने छ। अब जस्तो भनौँ, पहिला चाहिँ शौचालय राम्रो थिएनन्, पशुपतिमा जान सक गर्नुहुने अवस्था थियो, कैलाश डाँडामा पुग्न नसक्ने थियो, सबैतिर चाहिँ घरै घरले चाहिँ घेरिएको थियो। अब त्यो घर 119 घरलाई हट्यो, त्यहाँ कैयौँ सालदेखि बसिरहेकोलाई चाहिँ नराम्रो त भयो त्यो, तर पशुपतिलाई ओपन अप गर्ने काम भयो, त्यसले गर्दा अहिले चाहिँ अलिकति पुक्का पशुपतिनाथको मन्दिरमा पुगिसकेपछि पनि यहाँ कहाँ हो पशुपतिनाथको मन्दिर भन्नुपर्नेबाट अहिले चाहिँ ए पशुपतिनाथ त्यहाँ रहेछ भन्ने भयो, खुला ठाउँ भयो, मान्छेहरूलाई यसो हावा फेर्न घुम गर्न ठिक भयो। अब नभए मान्छेहरूको बस्ती हुँदाखेरि अब मान्छे हुनासाथ कुखुरा साथमा छ, बोका हाँस भेडा साथमा छ, अनि पशुपतिनाथमा एउटा समितिले चाहिँ पशुपति क्षेत्र विकास समिति भन्ने थियो, कुचो लगाउँदै जान्छ, एकछिन पछि चाहिँ बोका बाख्रा आएर चाहिँ बडकुडाउँदै जान्छन्, अनि फेरि चाहिँ नन्दीहरू गाईहरू चाहिने गोब्राउँदै जान्छन्, हेरिदिने कोही थिएन। अब भट्टजीहरूको चाहिँ आफ्नो गोठ हुन्थ्यो, दुध उहाँहरू लिनुहुन्थ्यो, गाई बस्तु छाडा हुन्थ्यो, अब त्यो अवस्था थियो। त्यसबाट केही न केही मुक्ति भएर अहिले केही न केही ग्रिनरी बढिया छ, केही न केही चाहिने भविष्यमा के हुन लाग्छ कि भन्ने सम्भावना छ। त्यसपछि चाहिने अझ त्यसलाई चाहिँ राम्रोसँग गर्ने हो भने यति अब हामी त जाने भाग्यमानी छौँ, एयरपोर्टको त्यति नजिक छ, एयरपोर्टबाट 5 मिनटभित्रमा चाहिँ पशुपतिमा पुगिन्छ। अब लुम्बिनीलाई चाहिँ एयरपोर्टको नजिक पुर्याउन कति वर्ष लाग्यो त्यो सम्झिने हो भने त पशुपति क्षेत्रमा धेरै गर्न सकिन्छ, धेरै छ, तर त्यसको चाहिँ सही सदुपयोग र त्यसलाई चाहिँ कसरी गर्ने भन्ने चाहिँ एउटा भिजन, त्यसको चाहिँ योजना, त्यसको गुरु योजना नुङ्दाखेरि चाहिँ अलमलमा छ। अब योभन्दा धेरै राम्रो गर्न पर्ने सम्म त्यहाँ छ, अब त्यहाँ चाहिँ भनौँ न ग्रिनरी बढाउँदै जाने। अब अहिले त भएको चाहिँ भण्डारखाल जङ्गल बन्द गरेर राखेको छ, अब मान्छे 10,000 मान्छे बिहान बेलुका चाहिँ त्यहाँ हावा खान जान्थे, घुम्थे, सडकमा घुम्नुभन्दा त्यहाँ त राम्रो थियो नि, त अब बन्द गरेर राखेछ। यसैले आफ्नो सम्पत्तिको पनि हामीले चाहिँ नि जोगाड गर्नलाई नसके हो कि नजाने हो कि भने जस्तो देखिया छ। त्यस्तै कैलाश डाँडोको अवस्था छ, त्यस्तै मृगस्थलीको बिजोग अवस्था छ। अब यो सबै कुरा गर्ने हो भने त फेरि आलोचना गरे जस्तो हुन्छ, आलोचना होइन, त्यहाँ भएको यथार्थ स्थिति हो। यो यथार्थ स्थितिबाट हामी मुक्त कहिले हुन सक्छौँ? अब त्यो भनेको चाहिँ गुरु योजना नभइकन, योजना नभइकन, कार्यक्रम नभइकन।
2: यहाँले नै भन्नुभयो तीन पटक पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएर काम गरे भनेर भन्नुभयो। बुदागत रूपमा भन्नु पर्दा पशुपति क्षेत्रको विकासका लागि जे चाहिँ सरकारले तत्काल गर्दा पशुपति क्षेत्रलाई अझ विकासशील बनाउन सकिन्छ भन्ने विषयमा
3: झल्झल त देखिरहेको छु। एउटा चाहिँ 536 रोपनी जग्गा छ पशुपतिको गोठाटारमा, त्यो गोठाटारमा अनधिकृत बसेकोहरूलाई चाहिँ तुरन्तै जाने महानगरपालिका लागेर हटाउने हो कि को लागेर हटाउने हो कि सरकारको कुन निकायले हटाउने हो त्यो चाहिँ हटाएर जायजवालाहरूलाई चाहिँ मर्का पर्नु भएन, नाजायज चाहिँ त्यहाँ चाहिँ जग्गा जमिन लिन आएका छन् भने उनीहरूलाई चाहिँ सट्टा हटाउने व्यवस्था त्यहाँ गर्नु एउटा जरुरी छ। र अर्को चाहिँ पशुपतिको बागमती पारिपट्टि तिलगङ्गामा यो खाली ठाउँमा चाहिँ अनि ग्रिनरी अनि त्यहाँ चाहिँ त्रिविक्रमको चाहिँ भव्य मूर्ति मन्दिर मानदेवको बेलाको त्यहाँ मन्दिर छ। अब त्यहाँ चाहिँ लेखिएको छ लक्ष्मी बत्कार युत्वा भवन विहम शुभम भनेर धेरै धन खर्च गरेर बनाएको भन्ने उल्लेख गरिएको छ। त्यस्तै एउटा भव्य मन्दिर त्यहाँ बनाउनु पायो भने राम्रो हुन्थ्यो। अब अर्को चाहिँ गुरु योजना छैन, गुरु योजना नबुझेको हो कि के हो, गुरु योजना चाहिँ के हो भन्ने विधान गरेर एउटा चाहिँ राम्रो गुरु योजना चाँडोभन्दा चाँडो चाहिँ आउन सके राम्रो हुन्थ्यो। अर्को चाहिँ पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोष एउटा चाहिँ आधिकारिक निकाय भइसकेको हुनाले उसको माध्यमबाट प्याकेजमा भक्तजनहरूलाई ल्याउन सक्ने, ठुल्ठुला विद्वानहरूलाई ल्याउन सक्ने गर्नको लागि चाहिँ ऊ अन्तर्गतमा चाहिँ एक दुईटा होटल धर्मशालाहरू भयो भनेदेखि उसले प्याकेजमा काम गर्न सक्छ। अरूलाई चाहिँ त्यो साकको भावमा चाहिँ भाडामा दिने होइन, आफ्नो म्यानेजमेन्टमा चलाउने, आफ्नो कार्यक्रममा चलाउने त्यो किसिमले पनि गर्न सक्यो भने राम्रो हुन्छ। र अर्को चाहिँ पार्किङदेखि लिएर धेरै कुराहरूको असुविधा छ, शौचालयको असुविधा छ, ती सबै कुराहरूलाई चाहिँ जति सकेका चाँडो पैसा छ मात्र चाहिँ त्यहाँ काम गरिदिने मान्छेहरूको अभाव देखिरहेको छ, त्यो अभाव पूर्तिको लागि चाहिँ चाँडोभन्दा चाँडो कर्मचारीहरूको नियुक्ति गरिदिने व्यवस्था गर्ने, लोकसेवाले हो कि उसले गर्ने हो कि त्यो किसिमले गर्न सक्यो भने मलाई लाग्छ हिजोबाट जसरी सानै सानै अलिअलि अलिअलि काम भएको छ यी हुन सक्यो भनेदेखि चाहिँ देखिने कामहरू हुन सक्छ।
2: हजुर, अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुहुने श्रोतालाई के भन्न चाहनुहुन्छ?
3: पशुपति क्षेत्रको बारेमा, पशुपतिनाथको महिमाको बारेमा केही न केही कुराहरू मैले यहाँहरू समक्ष राख्ने मौका पाएँ। भगवान पशुपतिनाथ यस्तो हुनुहुन्छ कि पशुन जीवात्मन पाति रक्षति इति, म सबैलाई रक्षा गर्नुहुन्छ, यसैले हामी नेपालीको कल्याण गरिराख्नु भएको छ। यदि भगवान पशुपतिनाथ नभएको भए नेपालको कल्याण हुनेवाला थिएन, यसैले अहिलेसम्म त कल्याण गरिराख्नु भएको छ। आगामी दिनमा पनि कल्याण गर्नको लागि हामी सबै मिलेर भगवान पशुपतिनाथको मन्दिरमा जाउँ, दर्शन गरौँ, त्यहाँका विभिन्न चाडपर्वहरूमा जाने जाउँ हेरौँ, त्यसपछि त्यहाँ भएका व्यथितिर नराम्रा जाने के छन् भने सरसल्लाह सम्बन्धित निकायलाई दिउँ र पशुपति क्षेत्रलाई साँच्चै नै एउटा राम्रो धार्मिक स्थल र पवित्र तीर्थस्थलको रूपमा जाने अगाडि बढाउनको लागि त्यहाँ भएका विकृति र विसङ्गतिहरूलाई कसरी हटाउन सकिन्छ त्यतातिर पनि ध्यान हामीले दिन सक्यौँ भने मलाई लाग्छ पशुपतिनाथको महिमा अझ बढ्दै जानेछ।
1: आगामी दिनमा पशुपतिनाथको विकास र व्यवस्थापनलाई अझ योजनाबद्ध र दिगो बनाउनु आवश्यक छ। मन्दिर र परिसरको संरक्षण सँगै तीर्थयात्री र पर्यटकलाई सहज, स्वच्छ र सुरक्षित वातावरण उपलब्ध गराउने पूर्वाधार विस्तार गरिनुपर्छ। ऐतिहासिक मूर्ति, शिलालेख, घाट र पार्टीहरूलाई संरक्षण गर्दै अनावश्यक आधुनिकीकरणबाट मूल स्वरूप बिग्रन नदिने संयम जरुरी छ।
0: व्यवस्थापनमा डिजिटल प्रविधिको सचेत प्रयोगले पशुपतिनाथलाई नयाँ पुस्तासँग अझ नजिक पुर्याउन सकिन्छ। साथै स्थानीय समुदाय, विज्ञ, धार्मिक प्रतिष्ठान र सरकारी निकाय बीच सहकार्य गरी नियमित सरसफाई, सुरक्षा र सांस्कृतिक कार्यक्रमको संयोजनले पशुपतिनाथलाई विश्व स्तरको तीर्थ र सांस्कृतिक धरोहरको रूपमा अझ सुदृढ बनाउन सकिन्छ।
1: यसर्थ हामी सबैको कर्तव्य हो यस धरोहरलाई जोगाउनु। संरक्षणको अर्थ केवल भौतिक संरचनालाई मात्र जोगाउनु होइन, यहाँको आस्था, मूल्य र वातावरणलाई पनि सजीव राख्नु हो।
0: हामीले यही पवित्र उद्देश्यका साथ कार्यक्रम हाम्रो सभ्यता मार्फत केही श्रृङ्खलासम्म समग्र नेपाल र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्था, श्रद्धा र गौरवको केन्द्र पशुपतिनाथ र यससँग गाँसिएको नेपालको सभ्यताको चर्चा गर्यौं।
1: यसका लागि केही श्रृङ्खलासम्म हामी रह्यौं पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे स्पष्ट दृष्टि राख्नुहुने विज्ञ पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव पशुपतिनाथ र पशुपति क्षेत्र क्षेत्रका जीवित ज्ञानकोष डाक्टर गोविन्द टर्नलसँग पशुपतिनाथ जस्तो अनमोल धरोहरको महत्व, यसको संरक्षण र भावी पुस्तासम्म पुर्याउने जिम्मेवारी बारे डाक्टर टर्नलले प्रदान गर्नुभएको अनुभव, ज्ञान र मार्गदर्शन निकै प्रेरणादायी रह्यो। डाक्टर टर्नल प्रति हार्दिक आभार गर्दै आगामी प्रस्तुतिमा फेरि हामी नेपालको सभ्यताका महत्वपूर्ण सन्दर्भमा चर्चा गर्ने नै छौ।
0: हस्त सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आगामी मंगलबार बिहान 7:25 बजे यो कार्यक्रम हाम्रो सभ्यता मार्फत फेरि हाम्रो भेट हुनेछ। त्यस बेला कार्यक्रम अवश्य सुन्नुहोला भन्ने अनुरोध गर्दै रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

अहिले सुनायौ तारादेवी र नातिकाजीको स्वर, किरण खरेलको रचना र नातिकाजी र शिव शङ्करको संगीतमा रहेको स्वदेश गान। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला हामी यहाँलाई स्वदेश गान सुनाइरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा अर्को स्वदेश गान सुनाउँदैछौ अम्बर गुरुङ र फतेमानको स्वर, गोपाल प्रसाद रिमालको रचना र अम्बर गुरुङको संगीतमा रहेको यो स्वदेश गान।

अहिले सुनायौं जनार्दन समको स्वर, माधव प्रसाद घिमिरेको रचना र जनार्दन समकी संगीतमा रहेको स्वदेश गान। अब सुनाउँछौ प्रेम प्रकाश मल्लको स्वर, गायक स्वयंको रचना र संगीतमा रहेको स्वदेश गान। यो स्वदेश गान पछाडि यहाँले केही वीर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 8 बजे अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: नमस्कार। कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राष्ट्रिय जनगणना अनुसार वैदेशिक रोजगारीमा गएका कुल नेपालीमध्ये 82.2% पुरुष र 17.8% महिला छन्। तर सुरक्षाको दृष्टिकोणले महिलाका लागि संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति बढी देखिन्छ, जसले वास्तविक सङ्ख्या तथ्याङ्कभन्दा बढी रहेको अनुमान छ। हालैको आर्थिक सर्वेक्षण अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेमध्ये महिला 12.1% र पुरुष 87.9% रहेका छन्। स्वतन्त्र अनुमानहरूले भने सरकारी तथ्याङ्कमा देखिने 4-5% सट्टा वास्तवमा महिला कामदार झन्डै 10-12% रहेको र धेरैजसो अनौपचारिक अनियमित बाटो अर्थात् विशेषत छिमेकी देश हुँदै जाने गरेको अनुमान गरिएको छ, जसले शोषण र ठगीको जोखिम बढाएको छ। अनौपचारिक क्षेत्रमा गरिएको अध्ययनले महिलाले पुरुषभन्दा झन्डै 33% कम ज्याला पाउने, समयमा पारिश्रमिक नपाउने र बिदा लिँदा समेत सजाय भोग्नुपर्ने अवस्था देखिएको छ। आन्तरिक श्रम बजारमा महिलाको आर्थिक सहभागिता बढे पनि उनीहरूको श्रम अझै पनि ठूलो मात्रामा पारिवारिक काम, कृषि तथा अनौपचारिक क्षेत्रमा सीमित रहने प्रवृत्ति विद्यमान छ। आजको देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानुन तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गर्छौँ।
8: तपाईँलाई कार्यक्रममा स्वागत छ।
9: धन्यवाद।
8: आरामै हुनुहुन्छ?
9: हजुर, ठिक छ।
8: मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आजभोलिको कार्य व्यस्तता के छ, केमा व्यस्त हुनुहुन्छ, यसैबाट कुराकानी सुरु गरौँ।
9: म चाहिँ अहिले यो टेरिस डे जोम भनेर संस्थामा काम गर्छु। त्यहाँ मैले चाहिँ आप्रवासनसँग सम्बन्धित नै रहेर काम गर्छु र यहाँ 4 देशमा काम गर्छु, इन्डिया, नेपाल, बङ्गलादेश, म्यानमार। सो यहीँनिर चाहिँ आप्रवासनको के कस्तो स्थिति छ, अनि श्रमिकहरूसँगको काम, बालबालिकासँगको काममा चाहिँ अझ अलिकति व्यस्त नै छु भन्नु पर्दा।
8: यसमा पनि हामीले अलिकति बढी आज प्राथमिकतामा महिलाहरूको अवस्थामा केन्द्रित रहेर कुराकानी गर्छौँ, र विशेष गरी अहिलेको समयमा आन्तरिक श्रम बजारमा र बाह्य श्रम बजारमा महिलाहरूको अवस्था चाहिँ कस्तो छ, यसलाई चाहिँ कसरी विश्लेषण अथवा हेरिरहनु भएको छ तपाईँले?
9: सो यो प्रश्न चाहिँ एकदमै अहिलेको लागि एकदमै जायज प्रश्न पनि छ। महिलाहरूको चाहिँ आन्तरिक र बाहिर दुइटै श्रम बजारमा कस्तो स्थिति छ भन्दाखेरि खासै त्यति धेरै डिफ्रेन्स, भिन्नता देखिँदैन। किनभने आन्तरिक श्रम बजारमा पनि महिला धेरै जसो चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन गराएसी हेरचाहमै उहाँहरूको काम सीमित भएको कारणले गर्दाखेरि त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ। सो अहिलेको केसमा महिलाहरू धेरै हाम्रो यो काममा चाहिँ आउन खोज्नुहुन्छ, तर उहाँलाई दिएको, उहाँहरूलाई हामीले राज्यले दिन सक्ने कामहरू चाहिँ कस्ता छन् भनेर हेर्दाखेरि चाहिँ विशेष गरिकन अनौपचारिकै भएको कारणले गर्दाखेरि महिला आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समानै देखिन्छ। सो आउनलाई चाहिँ धेरैजना आइरहनुहुन्छ, तर काम पाउने हिसाबमा चाहिँ फेरि पनि यो कुराहरू चाहिँ अलिक जटिलै छ। महिलालाई चाहिँ काममा आफ्नो घरको घरायसी कामलाई मिलाएर बाहिरको यो आम्दानी गर्ने कामहरू गर्नलाई चाहिँ उहाँहरूलाई अलिकति समस्या नै देखिन्छ।
8: यो अलिकति तथ्याङ्कगत हिसाबमा जाँदाखेरि जनगणनाको तथ्याङ्क हेर्दाखेरि वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूको त अलिकति त्यहाँ लेखिएको छ, झन्डै झन्डै 17-18% भनेर छुट्याइएको छ। तर ठ्याक्कै कति प्रतिशत महिलाहरू चाहिँ अनौपचारिक भनौँ न आन्तरिक श्रम बजारमा आबद्ध हुनुहुन्छ भन्ने तथ्याङ्क चाहिँ यकिन छैन क्या, यो चाहिँ किन होला?
9: अझै हेर्दाखेरि महिला र पुरुषकै हामीले चाहिँ श्रम बजारमा सहभागिता हेर्दै महिलाको चाहिँ एकदमै न्यून होइन, करिब 10-12% 20% पनि पुग्न नसकेको स्थिति देखिन्छ भने त्यो मध्ये पनि जति महिलाहरू चाहिँ श्रम बजारमा हुनुहुन्छ त्यसको 90%भन्दा बढी महिलाहरू चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ होइन। त्यो चाहिँ हाम्रो आइएलओको रिपोर्टले पनि देखाइरहेको कुरा हो। उहाँ आइएलओको एउटा अनौपचारिक क्षेत्रमा कतिजना काम गर्नुहुन्छ भन्ने एउटा रिपोर्ट आउँदाखेरि त्यहाँनिर महिला र पुरुषको सहभागिता हेर्दाखेरि महिलाहरू चाहिँ अझै धेरै चाहिँ त्यो क्षेत्रमा कार्यरत हुनुहुन्छ भनेर देखिन्छ। अब यसले के देखाउँछ भन्दाखेरिमा के कस्ता कामहरू चाहिँ छन् त भनेर अलिकति हेरियो भने चाहिँ अब यो सानो व्यापार व्यवसाय गर्ने होइन, आफ्नै घरमा आफ्नो घरलाई चाहिँ कामलाई भ्याएर के कस्ता कामहरू गर्न भ्याइन्छ, अब कृषिमा गएर गर्ने कामहरू भयो होला, सानसाना पसलहरू, साना साना खाजा घरहरू खोल्ने कुराहरूदेखि लिएर सडकमा बसेर अब अलिक सानो खालको व्यापार गर्ने कुराहरू, यस्तो कुरामा चाहिँ महिला दिदीबहिनीहरू अलिक धेरै नै इङ्गेज भएको देखिन्छ, जसले गर्दाखेरि उहाँहरूको तथ्याङ्क आउन नसक्नुको कारण चाहिँ यी सबै कामहरूलाई चाहिँ हामीले हाम्रो जुन यो हामीले सर्वे गर्छौँ भनिरहेको छौँ नि, यो यसमा पनि हामीले यसलाई चाहिँ मजासँगले अङ्कित गर्नलाई चाहिँ अलिकति हामीसँग त्यस्ता किसिमका प्रश्नहरू पनि सोधिँदैन र यो उहाँहरूको यो कामहरू पनि कस्तो छ भने एकै दिन उहाँहरूले 3-4 काम पनि भ्याउनुहुन्छ नि त। सो यसलाई चाहिँ कसरी मूल्याङ्कन गरेर कसरी चाहिँ यसलाई चाहिँ दस्तावेजीकरण गर्ने भन्ने कुरामा पनि अलिकति समस्या नै देखिन्छ। त्यो भएको कारणले गर्दा यकिन कति महिलाहरू चाहिँ कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ भन्ने कुरोको चाहिँ हामीसँग आङ्कलन छैन र यसको प्रत्यक्ष असर फेरि महिला दिदीबहिनीहरूलाई नै परिरहेको हुन्छ, किनकि त्यो नम्बर त्यो सङ्ख्या नहुने बित्तिकै चाहिँ राज्यले बनाउने नीतिहरूबाट पनि उहाँहरूलाई चाहिँ अब त्यही किसिमको उहाँले पाउनुपर्ने सुविधाहरू पाउनुहुन्न। सो यो एकदमै हामीले जहिले पनि उठाइरहने कुरा भनेकै घरेलु श्रमिक वा घरमा हेरचाह गर्ने हामीले आफ्नो घरैसी काम गर्ने महिलाहरू दुवैजना महिलाहरूको चाहिँ कुनै न कुनै रूपमा चाहिँ यसलाई चाहिँ आर्थिक पाटोसँग जोडिनुपर्छ र त्यो जोडिनु पर्नुको कारण मेन कारण भनेको चाहिँ यदि त्यो आर्थिक पाटोसँग जोडियो भने कहीँ न कहीँ यो दस्तावेजीकरण हुन्छ, उनीहरूको कामको मूल्याङ्कन पनि हुन्छ र पछि यो चाहिँ गरेर नीति निर्माणमा पनि यसले चाहिँ कुनै ठाउँ पाउँछ भन्ने हो। तर अहिलेको अवस्थामा हेर्दा त्यो त्यति धेरै भए जस्तो चाहिँ देखिँदैन।
8: फेरि राज्यले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि तथ्याङ्कमा समावेश गर्ने भनिरहेको छ पटक पटक होइन। अब सोसल सेक्युरिटी सामाजिक सुरक्षाका कुराहरूबाट त उहाँहरू प्रष्ट रूपमा वञ्चित भएको देखियो।
9: हजुर अब यो राज्यकै नीति हेर्नुहुन्छ भने त कानुनले काहीँ पनि औपचारिक र अनौपचारिक भनेर बोल्दैन भन्छ नि त। अब अहिले तपाईँ गएर राज्यको निकायमा गएर कुरा गर्नुभयो भने त हामीले अनौपचारिक भनेकै छैन, सबै हाम्रो लागि त औपचारिक हो भन्छ, कानुनले पनि त्यसरी नै भाषामा त्यसरी नै बोलेको छ। तर यो अनौपचारिक औपचारिक भन्ने कुरो भन्दा पनि यसलाई चाहिँ व्यवहारमा कसरी लागू भएको छ त, लेखिएको कानुन एउटा होला तर त्यसलाई चाहिँ हामीले व्यावहारिक रूपमा चाहिँ लागू गर्दा चाहिँ के कस्तो तरिकाले गरिएको छ भन्ने कुराको एउटा प्रष्ट एक्जाम्पल भनेको चाहिँ सामाजिक सुरक्षाको आबद्धता हो। सामाजिक सुरक्षामा तपाईँ चाहिँ औपचारिक क्षेत्रमै काम गर्नुभयो भने मात्रै त्यसमा तपाईँ चाहिँ भाग लिन पाउनुहुन्छ भन्ने कहीँ पनि लेखाएको छैन, अनौपचारिक क्षेत्रमै भए पनि भाग लिन पाइन्छ भनेको छ। तर यसको आफ्नै जटिलताहरू छ नि त, कार्यान्वयनको जटिलताहरू, अनौपचारिक क्षेत्र हुने बित्तिकै उसको रोजगारदाता को हो, उसको रोजगारदाताले दिनुपर्ने 20% जुन कटाइ हुन्छ त्यो कसले हाल्छ भन्ने कुराहरू, यी सामान्य कुराहरू देखिन्छन् सुन्दाखेरि। तर जब हामी यसलाई इम्प्लिमेन्ट गर्न थाल्छौँ, कार्यान्वयन गर्न थाल्छौँ, त्यतिखेर चाहिँ यसले एकदमै ठुलो जटिलताहरू अप्ना ल्याउँछ र यसले गर्दाखेरि धेरै महिला दिदीबहिनीहरू निरुत्साहित पनि हुनुहुन्छ नि त। उहाँले आफै 31% आफ्नो कमाइबाट हाल्नु पर्दा त्यो त ठुलो बोझ हो नि त उहाँहरूलाई। एक त उहाँहरू अनौपचारिक क्षेत्रमा त्यसमाथि कम ज्याला छ, अनि त्यसमाथि पनि 31% आफ्नै तर्फबाट हाल्नु पर्दाखेरि चाहिँ यो चाहिँ अलिकति अन्यायपूर्ण पनि पनि हुन्छ र यो यसले चाहिँ खासै उहाँहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध हुनलाई लालायित गर्छ जस्तो पनि लाग्दैन मलाई चाहिँ।
8: 10-15 वर्षमा चाहिँ महिला श्रमिकहरूलाई हेर्ने दृष्टिकोण अथवा उहाँहरूको श्रम बजारमा सहभागिता चाहिँ परिवर्तन भएको छ कि छैन?
9: पक्कै पनि 10-15 वर्षमा त केही न केही परिवर्तन चाहिँ भएको छ, किनभने कानुनहरूमा पनि निकै परिमार्जनहरू भएको छन् होइन। अब अहिले अनौपचारिकता हुँदैन भनेपछि सरकारले पनि त औपचारिकताबाट अनौपचारिकताबाट औपचारिकतातर्फ कसरी जाने भन्ने खालका नीतिहरू पनि ल्याइरहेको छ। अनि त्यसमाथि हाम्रो यो अलिकति चाहिँ शिक्षा प्रणालीमा पनि सुधार भएको भएर यो भेदभावका कुराहरू महिला पुरुषमा जुन एकदमै हाम्रो चाहिँ यो डिप रुटेड यो भेदभावका कुराहरू यी सबै कुराको असर चाहिँ भोलि गएर महिलाहरूको काम, महिलाहरूको गतिशीलता, महिलाहरूले चाहिँ काम गर्न पाउने अधिकारका कुराहरूसँग चाहिँ जोडिएको हुन्छ। सो यो 10-15 वर्षमा पक्कै पनि महिला अधिकारका क्षेत्रमा पनि विभिन्न पाटाहरूमा विभिन्न आयामहरूमा कामहरू भएका र त्यसमा केही न केही परिवर्तनहरू चाहिँ हामीले देख्न पाएका छौँ। कानुनमै परिमार्जन हुँदाखेरि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रो रोजगार क्षेत्रमा पनि हुन्छ। त्यो भएको कारणले गर्दाखेरि पहिलाभन्दा महिलाको सहभागिता बढेको छ। फेरि अनौपचारिक होइन औपचारिक क्षेत्रमा पनि पढे लेखेका महिलाहरू अब अहिले यस्ता आइटी सेक्टर्सहरूदेखि लिएर हामीले अहिले आर्टिफिसियल इन्टेलिजेन्स भनिरहेको छौँ त्यो तिनीहरूमा पनि हामीले महिलाको सहभागिता चाहिँ देख्छौँ। हुन त एकदमै न्यून छ तर पनि त्यो बढ्दै चाहिँ गएको छ। यसलाई चाहिँ सकारात्मक पाटोको रूपमा चाहिँ हामीले लिन सक्छौँ। यद्यपि यो भनिरहँदाखेरि चाहिँ फेरि पनि हाम्रो यो जुन स्ट्रक्चरल खालको इनइक्वालिटिजले चाहिँ फेरि पनि महिलाहरूलाई चाहिँ धेरै कुराबाट वञ्चित चाहिँ गराइरहेको छ। अहिले पनि हाम्रो सोचाइ चाहिँ पढ्न चाहिँ पर्छ तर एउटा गतिशीलता उसको मुभमेन्ट उसको मोबिलिटीमा चाहिँ अझै पनि रेस्ट्रिक्सन चाहिँ छ होइन। पढ्न जाऊ तर यति बजीसम्म तिमी घर आऊ वा तिमीले यो किसिमको पढ महिला भएको कारणले गर्दा तिमीलाई यो क्षेत्रमा पढ्दा चाहिँ तिमीलाई राम्रो हुन्छ। यो सबै कुरामा चाहिँ कतै न कतै स्टेरियोटाइपिङ चाहिँ अझै पनि देखिन्छ। भनिरहँदा वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या पनि बढेको छ तर त्यो बढिरहँदा पनि चुनौतीहरू पनि छन् होइन। अनि त्यसलाई चाहिँ अझै पनि हाम्रो यो डिप रुटेड जुन नर्म्स छ नि सोसियल नर्म्स र इनइक्वालिटिज डिस्क्रिमिनेसन यी कुराहरूले चाहिँ मजाले यो कुराहरू जबसम्म हामी एकदम मजाले निर्मूल गर्दैनौँ यसको असरहरू चाहिँ हामीले देखिरहनेछौँ।
8: एकजना महिला श्रमिक हुनुहुन्छ, उहाँहरूले ज्यालादारी गरेर दैनिकी चलाउनुहुन्छ, गुजारा गर्नुहुन्छ, र अर्को भनेको पुरुष हुनुहुन्छ होइन। अब ती क्षेत्रमा जुन क्षेत्रमा महिला काम गरिरहनु भएको छ त्यही क्षेत्रमा जुन पुरुषले पनि काम गरिरहनु भएको हुन्छ उहाँहरूको एउटा ज्यालामा पनि समानता हुँदैन। उस्तै पऱ्यो भने महिलाले अलिकति बढी काम गर्नुपर्ने हुन्छ। अब उहाँको घरायसी समस्या पनि हुनसक्छ, उसको बच्चा छ भने बच्चा पनि लिएर कार्यस्थलमा जानुपर्ने हुन्छ। काठमाडौँमा थुप्रो घटनाहरू पनि यसअघि भएका छन्। अब बच्चालाई कोठामा थुनेर काम गर्न गएको र बच्चा रोयो भनेर घर भेटेर निकालिदिएको कुराहरू पनि पटक पटक सुनिन्छ। ज्यालाको कुरा छ, सुरक्षाको कुरा छ, अब ऊ घाइते भयो भने उसलाई कसले उपचार गर्ने भन्ने कुराहरू छ, अब उसको जागिरको ठेगान छैन, अब उसको परिवारको कारणले गर्दाखेरि उसले उसको भोलि जागिर रहन्छ कि रहँदैन भन्ने पनि ठ्याक्कै यकिन भन्न सकिँदैन। यो पुरुषको तुलनामा महिलामा यो जुन असमानता देखिन्छ नि यो चाहिँ किन भइरहेछ अहिले?
9: यो जुन हाम्रो डिप कोर हाम्रो एकदमै यो पेट्रियार्कल माइन्डसेट भन्न त एकदम सजिलो, जसले पनि यसलाई एकदम लुजली युज गर्ने टर्मिनोलोजी भइसक्यो होइन। तर यसलाई मजाले हामीले केलाएर हेऱ्यौँ भने महिला भने के, हाम्रो परिवेशमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण, उसको कामलाई हेर्ने दृष्टिकोण, अनि महिला भनेको चाहिँ जन्मजातै एकदम घर होइन माया दया करुणा भरिए कि भन्ने खालका जुन हाम्रो पहिलादेखि नै ग्रन्थदेखि नै आइरहेको कुरा, सहनशीलता हुनुपर्छ, सिधा जस्तो हुनुपर्छ होइन, जसले जे भने पनि सहनुपर्छ भन्ने कुराले महिलामा परेको असरहरू कि उसले आफ्नो अधिकारको लागि कति बोल्न पर्छ, बोल्न पाउँछु कि पाउँदिन, यो सबै कुराहरू चाहिँ कहीँ न कहीँ यो एकदम हाम्रो कल्चरल्ली र यो नर्मसँग पनि जोडिएको छ। एउटा त्यो भयो, अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक, जहिले पनि के केही घटना घट्यो महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने पहिलो काम गर्ने भनेको रोक लाउने क्या, त्यो दुर्व्यवहारलाई न्यूनीकरण गर्न के कस्तो रणनीति अप्नाउनु पर्थ्यो वा हामीले के गरेनौँ र त्यो दुर्व्यवहार भयो वा त्यस्तो घटना घटे भन्नेतिरको समीक्षा नै कहिले हुँदैन क्या। पहिलो त्यसको उत्तर भनेको महिलालाई चाहिँ अब त्यसमा रोक लगाइदिउँ है, महिलाहरूलाई चाहिँ अब यो काम गर्नु हुँदैन भनिदिउँ भन्ने खालको सोच, त्यो भने पनि हाम्रो एकदमै संरक्षणात्मक एकदम मैले चाहिँ महिलालाई प्रोटेक्ट गर्नुपर्छ, संरक्षक हो म चाहिँ भन्ने खालको सोचबाट हाम्रो धेरै पोलिसिजहरू पनि बन्छ अनि त्यसको रिफ्लेक्सन चाहिँ पछि काममा पनि देखिन्छ. जुन तपाईँ दिइरहनु भएको उदाहरण थियो कि एउटा महिला श्रमिक श्रममा जान्छ, पुरुषले पनि त्यही काम गर्छ, महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ, होइन, विभेद छ. अनि हाम्रो कानुनले त फेरि विभेद भन्दैन, तर हाम्रो कानुनले चाहिँ समानताको कुरा गरिरहँदा हाम्रो कार्यान्वयनमा यत्रो विभेद हुँदा पनि फेरि किन केही पहल हुँदैन त? महिला दिदीबहिनीहरूले त्यो यो कुरा त बारम्बार उठाउनु भएको छ, ट्रेड युनियनको मुभमेन्टमा यो कुराहरू बारम्बार उठेको छ. समान कामको लागि समान ज्याला हो भन्नुहुन्छ उहाँहरूले. अनि के भन्नुहुन्छ, काम त एउटै हो तर उसँग अलिकति केटा मान्छेसँग चाहिँ अलिकति स्किल छ, ऊ चाहिँ राजमिस्त्री हो त्यही भएर उसले मिस्त्रीको काम गर्छ, महिलाले चाहिँ बोक्ने काम गर्नुहुन्छ भनेर फेरि त्यहाँ पनि डिस्क्रिमिनेसन छ क्या. तपाईँ कन्स्ट्रक्सनमै जानुभयो, निर्माण क्षेत्रमै काममा जानुभयो भने तपाईँले हेर्नुभयो भने अधिकांश महिलाहरू भनेको के गर्नुहुन्छ भने बालुवाकिटी ओसार्ने अनि त्यसलाई मुस्ने काम गर्नुहुन्छ भने पुरुषहरू चाहिँ दिवाल लगाउने, प्लास्टर गर्ने. सो कामको विभाजन पनि त्यही अनुसार छ, जहाँ चाहिँ अलिकति पावर देखाउने वा अलिकति त्यहाँनिर भन्न सक्ने मान्छेहरू जसले चाहिँ आफ्नो राइटको बारेबाट पनि भन्न सक्छ र जो अलिकति कन्फिडेन्ट पनि छ त्यसले चाहिँ काममा पनि त्यसको रिफ्लेक्सन्सहरू त्यो देखिन्छ. सो यो चाहिँ महिलाहरूलाई सधैँभरि जिउ जन्मेदेखि ठुलो भइन्जेलसम्म काम गर्ने योग्य भइन्जेलसम्म उहाँहरूलाई सिकाएको कुराहरू चाहिँ काममा गएर पनि रिफ्लेक्ट हुन्छ हुन्छ क्या. हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ, उताउलो हुनु हुँदैन, मुख चलाउनु हुँदैन, भन्न हुँदैन, सहनशील हुनुपर्छ, करुणा कि खानी हौ तिमी भनेको छ भने उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभावमा उसले कहाँ कुरा उठाउन सक्छ, त त उठाउनै सक्दैन. सो यो रेप्लिकेसन चाहिँ आई थिङ्क यो साइकल छ क्या. सो यो कुराहरू चाहिँ हामीले काममा नीतिमा पनि एकदमै रिफ्लेक्ट भएको देख्छौँ.
8: प्रश्नहरू पनि उठाइरहेकै छ, होइन, सरकारले पनि अब कानुन बनाएकै छ, अब एकातिर हामीले समाजको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि गऱ्यौँ, होइन. खासमा दोष चाहिँ कसको, महिला आफैको हो कि समाजको हो कि कानुनको हो कि नीति नियमको हो कि अभियन्ताको हो कि कसको?
9: यसलाई दोष कसको भन्ने भन्दा पनि के गरायो भए ठिक हुन्थ्यो भनेर प्रश्न गर्नु र त्यसमा हामीले छलफल गर्नु चाहिँ अझ यो पोजिटिभ हुन्छ होला, होइन. केही कामै नभएको पनि होइन नि त. 15 वर्षमा मै हुर्किरहँदा म पनि मेरो परिवारमा हामी 3 छोरी मात्रै, म हुर्किरहँदा पनि मेरो बुवालाई जहिले दबाब थियो कि तिमीले बिहा गर्नुपर्छ अर्को किनकि छोरा जन्माउनुपर्छ. सो तर अहिले आइरहँदाखेरिकन मैले मेरो बच्चालाई गर्ने जुन व्यवहार हुन्छ त्यो त भिन्न हुन्छ नि त. सो केही परिवर्तन छैन भन्दाखेरि पनि परिवर्तन थियो. त्यही जमानामा पनि मलाई मेरो बुवाले शिक्षा दिनुभयो, तिमी यो काम गर भन्नुभयो, उसलाई प्रेरणा दिनुभयो अनि म चाहिँ अभियन्ता हुन पाएँ होला, होइन. सो म जस्ता धेरै दिदीबहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो लाइफमा केही न केही चुनौतीहरू भोगेर पनि एकदमै राम्रो काम गरिरहनु भएको हुन्छ. सो यसलाई सकारात्मक पाटाहरू पनि छन् यसको. यसलाई दोषै दिने भन्दाखेरि पनि नीति निर्माताहरूले कसरी सोच्छन् त यो नीति बनाउने बेलामा भनेर त्यो कुरामा चाहिँ घोत्लिनु चाहिँ अझ इम्पोर्टेन्ट हुन्छ होला. अनि त्यसको लागि चाहिँ हामीले चाहिँ अलि धेरै अनुसन्धानहरूमा रिसर्चहरूमा चाहिँ लगानी गर्नुपर्छ जुन चाहिँ हाम्रोमा खासै त्यति धेरै हुँदैन, होइन. किन यो कुराहरू घटिरहेछ, किन कुनै नीतिमा कानुनमा चाहिँ समानताको कुरा छ, ज्यालामा समानता हुनुपर्छ, भेदभाव हुनु हुँदैन भनिरहँदा पनि भेदभाव भइरहेछ भन्ने कुरो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हुन्छ. त्यसमा चाहिँ अझ धेरै हामीले चाहिँ किन हो भन्ने प्रश्नको उत्तरतर्फ चाहिँ जानलाई चाहिँ एकदमै आई थिङ्क त्यो चाहिँ बेटर वे हुन्छ कि हामीले भोलिको दिनमा के सुधार ल्याउने भन्ने कुरामा सोच्नलाई. त्यसको एक दुईवटा कुराहरू चाहिँ जब कामै कम छ भने पछाडि कम्पिटिसन एकदमै धेरै छ अनि तपाईँ चाहिँ यस्तो सिचुएसनमा हुनुहुन्छ कि तपाईँलाई जस्तो काम भए पनि म गर्छु किनकि मलाई चाहिँ खाना लाउनकै धौधौ छ भनेपछि त्यहाँ त्यो हामीले आयलोमा भन्छौँ नि डिसेन्ट वर्किङ कन्डिसन, त्योतर्फ एउटा श्रमिकले सोच्नै सक्दैन क्या. किनकि यति बाध्य छ कि त्यो काम लिनलाई अनि यो चाहिँ यो बाध्यतामा भएपछि चाहिँ जब तपाईँ बाध्यतामा हुनुहुन्छ त्यसमा चाहिँ एक्सप्लोइटेसन जोडिँदै आइहाल्छ क्या. त्यो तपाईँ आन्तरिक श्रममा होस् कि बाहिर श्रममा होस् तपाईँलाई त्यो काम छोड्न सक्ने अवस्थै छैन तपाईँसँग. तपाईँसँग यो एकदम चोइस भन्ने शब्दको कुनै अर्थै छैन. तपाईँको डिसिजनमा चाहिँ तपाईँको होइन म यो ठिक गर्छु यो गर्दिनँ भन्ने खालको तपाईँले त्यो निर्णय गर्न सक्नु तपाईँको ठाउँमै हुनुहुन्न भने चाहिँ तपाईँले कम्प्रोमाइज गर्नुहुन्छ नि त. सो यसलाई चाहिँ ब्रडर रूपमा हेर्दाखेरि यदि हामीसँग धेरै कामहरू हुन्थे होइन अनि ती कामहरू चाहिँ एकदमै अब डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको काम हुन्थ्यो भने त श्रमिकले चुज गर्थ्यो नि त म यहाँ जान्छु यहाँ जाँदिनँ म यस्तो खालको कामलाई नो भन्छु. तर अहिलेको सिचुएसनमा त हामीसँग कामै यति कम छ, हरेक वर्ष 5-7 लाख युवाहरू चाहिँ श्रम बजारमा छिर्नुहुन्छ अनि हामीसँग काम चाहिँ जम्मा 1 लाख सिर्जना हुन्छ भन्यो भने त 6-7 लाखको ग्याप हुँदाखेरि हरेक वर्ष त्यो मल्टिप्लाई हुँदा सोच्नु न काम त हामीसँग कहिले पनि नपुग्ने भयो नि त नपुग्ने मात्रै होइन 10% हाम्रो जो श्रम बजारमा छिर्ने मान्छेलाई पनि पुग्ने काम हामीले अफर गर्न सक्दैनौँ भने त त्यहाँनेरि त मान त्यो इम्प्लोयरलाई पनि त धेरै चोइसेस भयो सो यो चाहिँ केले प्रेरणा दिने कि यस्तो खालको कामको वातावरण सिर्जना गर्नु पर्यो कानुनहरू चाहिँ सबै ड्यु डिलिजेन्स फलो गर्नु पर्यो यो कानुनहरू सबै चाहिँ लागू गर्नलाई चाहिँ यो सबै स्टेक होल्डर यो न त श्रमिकको मात्रै जिम्मेवारी हो न त रोजगारदाताको मात्रै न त सरकारको मात्रै सो हामीले आइलोमा यो ट्राइपार्टाइट भन्छौँ नि श्रमिक रोजगारदाता र सरकार तिनजनाकै यो एकदमै जिम्मेवारी भएको कारणले गर्दाखेरि चाहिँ यो तिनटै पक्षहरू चाहिँ यसको लागि कतै न कतै यो सक्सेस हुँदा पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ यो विफल भयो भने पनि उहाँहरूले नै यसको श्रेय पाउनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ
8: सरकारले 5 वर्षमा 15 लाख जति रोजगारी सृजना गर्ने भनेको छ अब 100 दिनको भर्खर भर्खर उहाँहरूको कार्यकाल सकिसकेको छ कति रोजगारी सृजना गर्न सक्ला के लाग्छ यो विषयमा चाहिँ
9: यो चाहिँ यो सरकार मात्रै होइन हरेक सरकारले मलाई योभन्दा अगाडि कहिले 17 योजना आयो होइन 16 योजनामा पनि भनेको चाहिँ त्यही नै थियो कि उहाँहरूले चाहिँ हामी 32 रोजगारीमा जाने सङ्ख्या घटाउँछौँ अनि हरेक वर्ष 5 लाखका दरले गर्दाखेरि त 5 वर्षमा 25 लाख भयो झन् उहाँहरूको त होइन भन्ने खालका कुरा यी नौला कुरा हुन् जस्तो लाग्दैन तर पक्कै पनि म आशावादी चाहिँ छु कि केही सकारात्मक पहलहरू होलान् कि भन्ने कुरामा अब यत्रो वर्ष अरू विभिन्न किसिमको सरकारहरूले गरे को कामहरू त हामीले देखेको पनि छौँ कहिलेकाहीँ त्यो राम्रो नतिजा पनि आएको छ कामहरूको अब अहिलेको सरकारले पनि यसलाई एकदमै जोडदार तरिकाले लिनुभएको छ इट जस्ट कि भन्नलाई त सजिलो नै छ तर यो जुन मर्यादित श्रमको अवधारणामा सिर्जना गरेका श्रमहरू के हो भनौँ न कामहरू चाहिँ अलि यसलाई चाहिँ जटिलतापूर्वकै यसलाई सोच्नुपर्छ किनकि काम म सिर्जना गर्छु र यो चाहिँ डिसेन्ट वर्किङ कन्डिसन भएको टाइपको काम भनेको चाहिँ डिफ्रेन्ट कुरा हो हामीले धेरै हामीले इम्प्लोयर्सहरूसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ अब स्कुलको व्यवसायहरूले के भन्नुहुन्छ अरे मैले कति धेरै स्कुलमा मलाई यति धेरै मलाई मान्छे चाहिएको छ तर खोइ त म यति खोजिरहेको हुन्छु हामी यति भ्याकेन्सी अनाउन्स गर्छौँ हामी यो इम्प्लोइमेन्ट सर्भिस सेन्टर जुन हाम्रो रोजगार सेवा केन्द्रहरू छ त्यहाँ गएर भन्छु तर पनि मैले राम्रो मान्छे पाउँदिनँ भन्नुहुन्छ अनि श्रमिकहरूलाई गएर सोध्यो भने आधारभूत बेसिक मिनिमम स्यालेरी पनि उहाँहरू अफर गर्नुहुन्न भने हामी किन जाने काम गर्न भनेर सो काम त छ नि त उहाँ हेर्नु त तपाईँ रोजगारदाताहरूसँग गएर कुरा गर्नुभयो भने तपाईँ कुनै फ्याक्ट्रीमा जानुभयो भने मसँग श्रमिकै छैन भन्नुहुन्छ हामीले एउटा जुत्ता फ्याक्ट्रीसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ म 1500 जनालाई इँटा भट्टामा के भन्नुभयो म 2500 जनालाई जागिर ल्याइदिन सक्छु खोइ त 1 जना मान्छे आउँदैन भन्नुभयो रोजगारदाताले जागिर त छ तर कस्तो जागिर छ चाहिँ इम्पोर्टेन्ट हो अहिलेको जमानामा जब हामी श्रमिकलाई यहीँनेरि राख्ने र यो वैदेशिक रोजगारीको चक्रमा उड्न जाओस् भनेको त इँटा भट्टामा गएर दिनरात एकदमै बोन्डेड लेबर जस्तो काम गर्ने श्रमिकहरू त 25,000 होस् न त्यहाँ को जान्छ कोही पनि जाँदैन उन त बरु योभन्दा त म बाहिरै जान्छु भन्ने सोच्छ सो यो चाहिँ वाट भर्सेस वाट पनि हो काम चाहिँ सिर्जना गर्नु त्यत्रो ठुलो मलाई ठुलो जटिलता जस्तो लाग्दैन धेरै काम सिर्जना गर्न सकिन्छ तर त्यो काम चाहिँ हाम्रो आधारभूत जति पनि सोसल सेक्युरिटीसँग पनि आबद्ध भएको डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको अनि रोजगारदाता र श्रमिकहरू बिचमा हुने जुन सम्बन्धहरू हुन्छ कन्ट्र्याक्टदेखि लिएर सबै अब्लिगेसन फुलफिल गरेर गर्ने काम चाहिँ कति हुन्छ भन्ने चाहिँ प्रश्न हो जस्तो लाग्छ र अहिलेको नयाँ सरकारले पनि काम सिर्जना गर्ने हतारमा यो कुरा यो जुन आधारभूत कुराहरूमा चाहिँ काम नगरिकन काम सिर्जना गर्ने कुरा मात्रै गर्यो भने फेरि त्यो पनि फेलै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ
8: समान कामको लागि चाहिँ समान पारिश्रमिक भनिन्छ संविधान भनौँ कानुनमा पनि व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन भन्ने कुराहरू हामीले गरि पनि सकेका छौँ यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ
9: यसमा चाहिँ 2-3 कारण एउटा चाहिँ कानुन त बन्यो तर त्यो कानुनको मर्मसँगै आई थिङ्क त्यो हाम्रो सोसाइटल भ्यालुज र नर्म चाहिँ बनेन होला कि अनि पहिलादेखि नै यो कानुन बन्नुभन्दा अगाडि नै गरिरहेको प्र्याक्टिस जुन थियो नि डिस्क्रिमिनेसन जस्तो हाम्रो यो कृषि क्षेत्रमा त यो कानुन बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थ्यो नि त्यतिखेर पनि ज्यालामा विभेद थियो क्या जहिले पनि महिलालाई कम अलिक कम पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा सो यो चाहिँ कता कता त्यो दौडिँदै त्यो चाहिँ यसलाई चाहिँ मल्टिप्लाई हुँदै हुँदै अहिलेसम्म आइरहँदा पनि अलिकति ज्यालामा मा विभेद चाहिँ देखिन्छ अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरेका हुन्छ नि त यो त सरकारले एउटा ज्याला भने तापनि आफ्नो कमिटिजहरू गठन गरेर पनि त्यो ज्याला निर्धारण गरिन्छ अनि स्पेसल सेक्टरमा जस्तो चियामा छुट्टै ज्याला निर्धारण गर्न पाइन्छ होइन सो यस्तो स्पेसल सेक्टर र जुन ज्याला निर्धारण गर्ने कमिटिजहरू समिति बन्या हुन्छ त्यहाँ पनि यो कुराहरू चाहिँ अलि मजासँगले प्रस्टेर आउँदैन अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त खास सो त्यो त्यहाँ पनि अलिकति ग्याप छ उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने ज्याला निर्धारण एउटा चाहिँ युनिफर्म ज्यालाको एउटा रेट भयो जुन गभर्मेन्टले यति चाहिँ बेसिक आधारभूत मिनिमम स्यालेरी चाहिँ यति हुनैपर्छ भनेर त्यसपछि कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त त्यहाँ पनि उहाँहरूको यो महिला र पुरुषको ज्यालामा चाहिँ अहिलेको यो स्थिति यो भौगोलिक स्थिति हाम्रो आर्थिक स्थिति यो जिल्लाको यो ठाउँको र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ सो त्यो कारणहरूले पनि गर्दा र एकैचोटि त्यो त्यसलाई चेन्ज गर्दाखेरि आउने पुसब्याक पनि होला फेरि इम्प्लोयरहरूबाट उहाँहरूले त यो त सुविधा भयो नि त उहाँहरूलाई त कि कम पैसा तिर्दा पनि मैले चाहिँ काम पाइरहेको छु भने किन यहाँ यसमा परिवर्तन गरिरहने जब कि कसैले केही भनेको छैन भन्ने खालको कुराहरू पनि हुन्छ र यो अलिकति चाहिँ अनौपचारिकताबाट औपचारिकतामा जाने बित्तिकै यसमा चेन्जेस चाहिँ आउँछ किनकि हामी जस्तो अफिसको सेटिङमा त एउटै खालको काम गरिरहेछ भने कि त उसले पेपरै मिलाउनु पऱ्यो र उसले उसको चाहिँ दुईजनाको दरबन्दीदेखि लिएर उसको चाहिँ टाइटल उसको जबको टाइटल जे छ त्यसमा चेन्ज नल्याइकन त समान एउटै म्यानेजर छ दुवैजना म्यानेजर एउटालाई चाहिँ म 10,000 दिन्छु किनकि महिला हो अनि म पुरुषलाई 50,000 दिन्छु भन्दा अलिकति उसलाई गाह्रो हुनसक्छ होइन किनकि त्यो चाहिँ सबै कन्ट्र्याक्चुअल अब्लिगेसन्सहरूदेखि लिएर यो चाहिँ पेपर वर्कहरू भएको हुन्छ अनि यसमा चाहिँ अब मुद्दा हाल्छु भनेर पनि हामी श्रम अदालत जान सक्ने स्थिति हुन्छ सो यो सबै परिवेशले पनि यो गर्न सक्ने र नगर्न सक्ने आधारहरू चाहिँ सिर्जना हुन्छ अनौपचारिक क्षेत्रमा भले यो चाहिँ क्यासमा पैसा दिइन्छ उसले उजुर बाजुर गर्न जानलाई पनि त्यति धेरै प्रमाण हुँदैन किनकि कति धेरै श्रमिकहरू जानुहुन्छ नि त न्यायिक समिति र यही केसलाई लिएर तर उहाँहरूले अन्तिममा गएर यो बुझाउनलाई चाहिँ उहाँसँग इनफ एभिडेन्सै हुँदैन प्रमाणै पुग्दैन होइन सो त्यसले गर्दाखेरि अलिकति औपचारिक सेटिङमा चाहिँ यो अलिक कमै गर्न सकिन्छ होला जति चाहिँ अनौपचारिक सेटिङमा चाहिँ हामीले अझै धेरै गरिरहेको हुन्छ सो यसको एउटा अर्को सल्युसन भनेको चाहिँ यो अनौपचारिकताबाट हामी औपचारिकतामा जाने जुन रणनीति गभर्मेन्टले अप्नाएको छ यसलाई नै अलिक घनीभूत रूपमा यसलाई सक्सेस चाहिँ गराउनु पनि हाम्रो चाहिँ दायित्व हुन्छ होला
8: राज्यको संयन्त्र प्रभावकारी भएन भन्न चाहिँ कतिको मिल्छ
9: मिल्छ यसलाई त राज्यको संयन्त्र प्रभावकारी नभएकै त हो नि होइन किनभने यो समिति बनाउने अनि यसको त अनुगमन पनि हुन्छ नि त यदि अनुगमन लेबर अफिसरले अनुगमन गरेको थियो भने त यो राज्यको प्रणाली त राम्रोसँगले काम गर्थ्यो होला नि त सो यसलाई त्यसरी भन्नलाई पनि एकदम मजाले नै सकिन्छ जस्तो लाग्छ किनकि आफूले बनाएको कानुन आफूले बनाएका नीतिहरू चाहिँ इम्प्लिमेन्ट भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि राज्यको नै हो र यो कानुन चाहिँ मैले एकचोटि कानुन बनाएँ अब मेरो काम सकियो भन्ने खालको तरिकाले त राज्य सञ्चालन हुँदैन नि त यो कानुन बनाएपछि यसलाई चाहिँ पूर्ण रूपमा पालना गराउनको लागि पनि राज्यको त्यति नै भूमिका हुन्छ र यदि समान कामको लागि समान ज्याला भन्ने कुराहरू चाहिँ हाम्रो कानुनमा प्रष्ट रूपमा लेखिएका छन् र यसको चाहिँ कार्यान्वयन भएको छैन भने त यसमा कतै न कतै हामीले त राज्यलाई नै क्वेसन गर्न सक्नुपर्छ र यो गर्नु पनि पर्ने कुरा नै हो जस्तो लाग्छ मलाई
7: कार्यक्रम देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती विद्यमान कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौँ उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ
4: विद्युतीय उपकरण बन्द गरौँ टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ
7: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
7: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ।
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
10: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छारसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: प्राविधिक शिक्षा आजको आवश्यकता।
4: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
7: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
4: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
7: फोन 01-5121-12-21-00 छ, 97418-20-96,
4: वेबसाइट www.nec.edu.np।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेसनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रममा तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानुनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौँ।
3: पछिल्लो समय यो गार्मेन्टको अनि टेक्सटाइलको कुराहरू पनि आइरहेको छ र त्यो क्षेत्रमा पनि अलिकति सङ्कट छ भन्ने कुराहरू सुनिन्छ। यसमा चाहिँ अलिकति धेरै महिलाहरू आबद्ध हुनुहुन्छ भन्ने कुराहरू पनि जोडिन्छ यसमा, होइन? यो सङ्कटले गर्दाखेरि उहाँहरूको रोजगारीमा चाहिँ असर कतिको पर्ला?
4: एकदमै ठिक कुरा गर्नुभयो, किनकि हामीले जहिले पनि महिलाहरूलाई चाहिँ अल्टरनेटिभ के हुनसक्छ त रोजगारी त उनीहरूको लागि जहिले हामीले हेरचाह होइन अनि अब घरैसी काम, घरेलु श्रमिक, अब वृद्ध बालकहरूलाई बच्चाहरूलाई हेर्ने स्याहार सुसारको काम भन्दा बाहिर गएर चाहिँ के होला त अल्टरनेटिभ भन्दाखेरि चाहिँ गार्मेन्ट चाहिँ एउटा एकदमै राम्रो अल्टरनेटिभ हुनसक्छ भन्ने हिसाबले चाहिँ गार्मेन्टमा धेरै महिला दिदीहरू जर्डन जानुभयो, धेरै अरू देशहरू जानुभयो होइन। तर अहिले यो जुन गार्मेन्टकै सेक्टर खुम्चिरहेको वा त्यहीँभित्र हुने विभिन्न किसिमको दुर्व्यवहारहरू वा उनीहरूको वर्किङ कन्डिसन ओएसएसका कुराहरू चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि धेरैवटा ठाउँमा हाम्रो नजिकको ठाउँबाट चाहिँ गार्मेन्टमा पनि धेरै श्रमिकहरू जान नसक्ने अवस्थाहरू चाहिँ छ भन्ने कुरा चाहिँ हामीले आङ्कलन गर्न सक्छौँ। यसको चाहिँ प्रत्यक्ष असर त महिलालाई नै हुन्छ, किनकि यो एउटा एकदमै राम्रो औपचारिक क्षेत्र थियो नि त, जहाँ महिला दिदी बहिनीहरू जानुहुन्थ्यो, उहाँहरू काम गर्नुहुन्थ्यो, यसमा एउटा विशेष किसिमको सिप सिकेर आउनुहुन्थ्यो, जुन सिप उहाँहरूले नेपालमा आएर पनि भोलिका दिनमा होइन कतिजनाले चाहिँ यहाँ आएर पनि त्यसमा कामहरू गरिरहनु भएको दिदीबहिनीहरू पनि हुनुहुन्छ होइन। सो यो सम्पूर्ण कुरामा चाहिँ एउटा त महिलाहरूको डाइभर्सिफिकेसन अफ स्किल्स हुन्थ्यो होइन, जब्सहरू अलिकति डाइभर्स हुन्थ्यो। दोस्रो भनेको महिला दिदीबहिनीहरू फर्केर जब आउनुहुन्थ्यो नि, रिटर्नी भएर आइसके पनि आफ्नै देशमा पनि केही स्वरोजगारीमा उहाँहरू लाग्न सक्ने एउटा स्थिति बन्थ्यो। र यसमा चाहिँ यो चाहिँ अलिकति औपचारिक भएको कारणले गर्दाखेरि यहाँभित्र हुने दुर्व्यवहार नभएको त होइन, तर पनि अलि न्यून चाहिँ हुन्थ्यो, किनकि यसमा चाहिँ अलिकति राज्यको आँखा पुग्न सक्थ्यो र यो क्षेत्रमा चाहिँ लेबर इन्सपेक्सन्सको पनि एउटा केही गर्न सकिन्थ्यो नि त। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो औपचारिक क्षेत्रतर्फ पनि महिला दिदीबहिनीहरू जाने अनि यो रेकर्ड हाम्रै नेपालबाट जाँदाखेरि पनि यो मजासँगले जान पाइने होइन, जुन हामीले घरले श्रमिक भएर जानलाई हामीलाई अझै पनि गाह्रो छ, हामी गार्मेन्ट सेक्टरमा जाँदाखेरि चाहिँ त्यो कुरामा पनि सहजता छ। सो महिला एकदम खुलेआम मजासँगले म चाहिँ गार्मेन्टमा काम गर्न गएको हुँ, म विदेश गएको हुँ भनेर जान सक्ने अवस्था पनि थियो, जसलाई चाहिँ म एकदम ठुलो कुरो भन्न चाहन्छु होइन। लुकी छुपी जाने, इन्डियाको बाटोबाट जाने जुन प्रवृत्तिमा चाहिँ यसरी महिलाहरूले आफै निर्णय गरेर जानु पाउनु, सबैजनासँग विदा मागेर जान पाउनुलाई पनि यसलाई चाहिँ ठुलो कुरोको रूपमा हामीले लिन्थ्यौँ। अनि पक्कै पनि यसले महिलालाई चाहिँ अझ धेरै पुरुषलाई पनि गर्छ, धेरै पुरुषहरू जानुभएको छ गार्मेन्ट वर्करको रूपमा, तर महिलाहरूको लागि चाहिँ एकदमै राम्रो एउटा क्षेत्र थियो। त्यो खुम्चिँदाखेरि चाहिँ यसले महिलाहरूलाई अलि समस्या चाहिँ पार्छ जस्तो लाग्छ मलाई।
3: अलिकति वैदेशिक रोजगारीमा पनि केन्द्रित हौँ, जस्तै यो पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
4: महिलाहरूको पहिला पनि आकर्षण थियो नै होइन, तर अहिले झन् बढेर गएको छ होइन। अब यो चाहिँ सोसियल मिडियालाई पनि म एकदमै धेरै यसको लागि चाहिँ एउटा बिउ रोप्ने काम चाहिँ सोसियल मिडियाले पनि गर्छ होला। अनि यो घुम्ने कल्चर होइन, जाने नयाँ ठाउँ घुम्ने हेर्ने अनि सोसियल मिडियामा त्यो आउने कुराले चाहिँ महिलाहरूको कतै न कतै निर्णय गर्ने त्यो क्षमतालाई पनि यसले चाहिँ कतै न कतै कुनै न कुनै रूपमा चाहिँ इन्फ्लुएन्स पनि गरिरहेको हुन्छ एउटा। अर्को धेरै अहिलेको नयाँ जेनेरेसनको महिलाहरू त अलिक उहाँहरूले त हामीभन्दा अलिक धेरै उहाँहरूलाई चाहिँ पहुँच पनि भयो नि त, यो शिक्षामा पहुँच भयो, सोसियल मिडियाले गर्दाखेरि पनि यो आन्तरिक मात्रै होइन कि बाहिर संसारमा पनि के कस्तो कुरा छ भन्ने कुरामा उहाँहरूको अलिकति पहुँच भयो होइन। र उहाँहरूको एउटा जेनेरेसन चाहिँ बाहिर गइसक्नु भएको कारणले गर्दाखेरि यो वैदेशिक रोजगारी सिलाइमा जानु जाने भन्ने कुरो चाहिँ त्यति धेरै नौलो र चुनौतीपूर्ण पनि उहाँलाई नलाग्न सक्छ क्या। यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो होइन। मलाई चाहिँ देशमा म मेरो स्किललाई मिल्ने खालको सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन केही भएको भएर, र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भाइलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु बाहिर जान्छु जे होला पीडा पाइहालेँ, पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदीबहिनीहरू चाहिँ अहिले चाहिँ वैदेशिक रोजगारी पहिला पनि जानुहुन्थ्यो अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गरेर जानु पनि थाल्नु भएको छ। सो आकर्षण चाहिँ दिन बढी नै रहेछ जस्तो लाग्छ।
3: अर्को प्रसङ्ग भनेको जस्तै यो वैदेशिक रोजगारीमै जाने प्रक्रियामा नेपालमै पनि धेरै झन्झटिला प्रक्रियाहरू छन्, उहाँहरूले चरण चरणमा ठगीमा पर्ने लगायत भनौँ न थुप्रै समस्याहरू भोग्नुपर्ने हुन्छ, र त्यसमा अर्को कुरा भनेको एजेन्ट मार्फत जाने र त्यसले गर्दाखेरि विदेशमा गइसकेपछि अलिकति समस्यामा पर्ने, दुःख पाउने, भने अनुसारको काम नपाउने, अनि सिप नसिकेर भाषा नसिकेर जाँदाखेरि थप समस्याहरू पनि निम्तिन सक्ने भन्ने कुराहरू पनि अस्ति भर्खर मन्त्रीजीले पनि बताउनु भएको थियो। 70,000 महिलाहरूले चाहिँ सिप बिना गएर अथवा भाषा नसिकिकन जाँदाखेरि समस्यामा पर्नु भयो भन्ने कुरा, त्यो अवस्था चाहिँ किन छ?
4: त्यो डेस्पेरेट भएर जो मान्छे माइग्रेट गर्छ यो जुनै पेसामा पनि, तपाईँ आन्तरिक रोजगारीमा पनि कोही मान्छे मसँग केही छैन अरू उपाय मैले बाध्यता छ मलाई म जसरी पनि यो काम गर्छु भन्यो भने उसले त्यहाँ भएका पीडा उत्पीडन सबै सहन्छ क्या। सामान ज्याला छैन पनि उसले सहन्छ, उसलाई धेरै घन्टासम्म काम लगाएको छ भने पनि उसले सहन्छ, त्यहाँ केही दुर्व्यवहार भयो भने उसले सहन्छ, किन सहन्छ भन्ने चाहिँ चुरो प्रश्न हो। किनकि उसलाई त्यहाँबाट त्यो श्रमबाट निक्लिने बित्तिकै अर्को श्रम छैन नि त उसलाई। सो त्यो स्कार्सिटीले गर्दाखेरि चाहिँ मान्छेले कम्प्रोमाइज गर्छ। सो हाम्रो महिला दिदीबहिनीलाई पनि यहाँ उहाँहरूले खासै यति धेरै यहाँ त झन् नेपालभित्रै चाहिँ हामीसँग उहाँले रोजगारीको अवसर पाउने एकदमै न्यून चान्सेसहरू छ। वैदेशिक रोजगारीमा दुःख गरेर जानुहुन्छ, त्यहाँ पुगिसकेर त्यहाँ पनि उहाँहरूलाई केही किसिमको हामी उहाँ चाहिँ समस्यामा पर्नुभयो भने पनि उहाँहरू त्यसलाई सहेरै बस्नुहुन्छ क्या धेरै जसोले चाहिँ। अर्को भनेको किन यत्रो धेरै उहाँहरू यहीँ नेपालीबाट ठगीमा पर्नुहुन्छ भन्दाखेरि, वैदेशिक रोजगारीमा जाने भन्ने कुरो अझै पनि मान्छेले मजाले खुल्याम भन्न सक्ने स्थिति धेरै महिला दिदीबहिनीलाई छैन भने नि त, किनकि यसको चाहिँ आफ्नै स्टिग्माको पाटो पनि छ। ए वैदेशिक रोजगारीमा वा विदेश जाने भन्ने बित्तिकै फटा भई अब नराम्रो काम गर्न गयो होला, त्यहाँ गएर अब सबै दिदीबहिनीहरूलाई प्रायःलाई के विदेशमा गएर आएपछि यसलाई कसै न कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, सोसाइटीको दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुलेआम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। धेरै महिला दिदीबहिनीले के गर्नुहुन्छ, आफ्नो घर परिवारको धेर साथीभाइ मान्छेलाई भन्नु नै भएको हुँदैन, नभनेपछि के हुन्छ कि उहाँले त्यो सपोर्ट पनि पाउनुहुन्न नि त। यदि मैले चाहिँ मेरो आफन्तहरूलाई भने कि म वैदेशिक रोजगारीमा जाँदैछु के गरौँ भने मैले सल्लाह मागेँ भने पो मैले सल्लाह पाउँछु, त अब म के गर्छु, म आफ्नो परिवारहरू कसैलाई भन्दिनँ किनकि मलाई डर छ मैले भने पनि यिनीहरूले मलाई जान दिँदैनन् वा केही न केही भन्छन्, बरु म मैले फेसबुकमा भेटाएको साथी होला वा मैले मेरो साथीबाट चिनेको कोही अरू साथी होला उनीहरूलाई चाहिँ म अलि धेरै विश्वास गरेर उनीहरूको चाहिँ साथ लागेर चाहिँ म वैदेशिक रोजगारको बाटो तय गर्छु। सो यो डिफ्रेन्सले गर्दाखेरि पनि नेपालदेखि नै उहाँहरू चाहिँ समस्यामा पर्दै जानुहुन्छ, अनि त्यसको चाहिँ इफेक्ट भनेको वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसके पनि भयो सकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ भने फर्किँदा पनि उहाँहरूलाई त्यो समस्याबाट चाहिँ उहाँहरू चाहिँ भाग निक्लिन सक्नुहुन्न। सो यो चाहिँ एकदमै चक्र बन्न जान्छ कि। तर त्यो भनिरहँदा कोही कोही महिलाहरू चाहिँ सबै मेरो आफ्नो चाहिँ अब हामीले त्यसमा रिसर्च पनि टन्नै गराएको छ, सबै इन्टरमिडिएट्सको थ्रुबाट जाने महिलाहरूले चाहिँ गएर उहाँ दुःखै पाउँछन् भन्ने पनि यो न्यारेटिभ पनि गलत हो है। किनकि कति धेरैजना चाहिँ यहाँबाट इन्टरमिडिएट्स युज गरेर जानुहुन्छ तर उहाँहरू एकदमै राम्रो काम गरेर कति सक्सेस स्टोरिजहरू पनि छ। सो यसलाई चाहिँ कुनै एउटा सेक्टरमा कुनै एउटा ग्रुप अफ पिपल वा एउटा एक्टरलाई एकदमै धेरै बर्डन वा एकदमै धेरै एक्सपेक्टेसन राख्नु पनि गलत हो नि त, कि एउटा एजेन्ट चाहिँ खतरा भइदिए भए मेरो वैदेशिक यो रोजगारीको यात्रा सफल हुन्थ्यो भन्न सोच्नु पनि गलत हो। कतिजना दिदीबहिनीहरू पुरै कानुनी प्रक्रिया पुऱ्याएर सबै कुरा गरेर सिप लिएर अनि भाषा सिकेर होइन सबै कुरा गरेर गएको महिला दिदीबहिनीहरू दुःख पाउनु भएको स्थितिहरू छ होइन. सो यसको क्रक्स चाहिँ के हो भन्दाखेरिमा हामीले यहाँ जति नै प्रिपेरेसन गऱ्यौँ भने पनि सर्टेन कुरा चाहिँ हाम्रो हातको बाहिर छ. त्यो भनेको चाहिँ रोजगारदाता कस्तो पर्छ र त्यो रोजगारदाताले चाहिँ आफ्नो देशको कानुनलाई कतिको पालना गर्छ. यो चाहिँ वैदेशिक रोजगारीमा जाने सबै क्षेत्रमा लागू नभए पनि घरेलु श्रमिकको रूपमा जानेहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्न हो क्या. औपचारिक क्षेत्रमा जानेहरू श्रमिकको लागि चाहिँ रोजगारदाता खराब पर्यो भने त उनीहरूसँग त विभिन्न कानुनी बाटोहरू छ. उनीहरूले आफ्नो रोजगारदाताको विरुद्धमा मुद्दा हाल्छन् होइन. त्यो आफ्नो एजेन्सीभित्र त्यो जुन इन्डस्ट्रीभित्रको ड्यु डिलिजेन्स हुन्छ, त्यहाँनिर चाहिँ ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम हुन्छ, त्यो हुन्छ. तर जो चाहिँ एउटा घरमा जान्छ उसको लागि त त्यो घरको इन्भाइरोमेन्ट कस्तो छ भन्ने कुराले एकदमै ठुलो म्याटर गर्छ नि त. अनि यहाँबाट चाहिँ एकदम राम्रो इन्टेन्सनले त्यो इन्टरमिडिएरिजले राम्रो सोचेर पठाएको होला. हाम्रो पठाउने जुन संस्था हुनुहुन्थ्यो उहाँले पनि एकदमै राम्रो सोचेर पठाउनु भएको पनि हुनसक्छ. तर उहाँ गएर उहाँको हातभन्दा बाहिरको कुरा भनेको श्रमदाता रोजगारदाता कस्तो छ. सो यो सम्पूर्ण डिस्कसन्समा एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ गभर्मेन्ट टु गभर्मेन्टको नेगोसिएसन कस्तो भएको थियो. र यदि हाम्रो श्रमिकले चाहिँ मेरो रोजगारदाता यस्तो छ है भनेपछि भलै त्यो घरभित्रकै सेटिङ भए पनि उसले चाहिँ रिड्रेसलको एक्सेस कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ महत्त्वपूर्ण हुन्छ. न त कि हामी चाहिँ अहिले के गर्छौँ भने हाम्रै नेपालभित्रकै मान्छेहरूलाई चाहिँ यिनीहरूले गर्दाखेरि यो खराब भयो मात्रै भन्छौँ, तर उनीहरूको हातभन्दा बाहिरको कुरा जब डेस्टिनेसन कन्ट्रीको इम्प्लोयरै ब्ल्याकलिस्टेड थियो वा इम्प्लोयरै खराब छ र हाम्रो श्रमिकले चाहिँ त्यहाँ ज्यादा यदि भोग्नु पर्यो भने त त्यसको त रिड्रेसल मेकानिजम अर्कै हुन पर्यो नि त. सो आई थिङ्क यो पाटोहरूबाट सोच्नु पनि एकदमै जरुरी छ.
3: सरकार जिटिजीको जुन हाम्रो कुराहरू चलिरहन्छ बेला बेला धेरै देशहरूमा छैन अहिले, त्यो चाहिँ अझै बढाउनु पर्छ भन्ने कुरा अलिकति तपाईँले प्रश्न पारिदिनु भएको छ. त्यसको महत्त्व चाहिँ के हुन्छ खासमा?
4: यो जिटिजी भनेको चाहिँ कम्तीमा दुईवटा सरकार बिच हुने नेगोसिएसन पनि हो नि त. यहाँ चाहिँ पठाउने श्रमिक पठाउने सरकारले पनि आफ्ना कुराहरू राख्छन् कि मेरो श्रमिकलाई चाहिँ यति न्यून यति चाहिँ यो चाहिँ मिनिमम मलाई यति चाहिँ उसको राइट्सहरू चाहिँ इन्स्योर भएको हुनुपर्छ. सो यो पुरै यो चाहिँ राइट बेस्ड अप्रोचको फिलोसफीमा हो कि न त कि प्रोटेक्सनको बेस्डको अप्रोचको फिलोसफीमा. जो अब हामी राइट बेस्ड अप्रोच भन्छौँ भने जो श्रमिक जान्छ उसका विभिन्न अधिकारहरू हुन्छन् र त्यो अधिकारहरू चाहिँ ऊ यहाँबाट आफ्नो देश छोडेर अर्को देश पुगिन्जेलसम्म र त्यहाँ काम गरिरहेर त्यहाँबाट फर्किएर आफ्नो देश आइन्जेलसम्म चाहिँ ती अधिकारहरू चाहिँ सुनिश्चित हुनु पऱ्यो उसको होइन. त्यो भएको कारणले गर्दाखेरि हामी जति पनि बायोलेटरल एग्रिमेन्ट्सको कुराहरू गर्छौँ, हामी यो जिटुजी नेगोसिएसन्सका कुराहरू गर्छौँ, यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जहाँ दुवै पक्षको सरकारले चाहिँ बसेर आफ्नो काम होइन अनि आफ्नो वातावरण आफ्नो श्रमिकको अधिकारका बारेबाट चाहिँ समीक्षा गर्न पाउँछ. अनि एकचोटि हामीले बायोलेटरल एग्रिमेन्ट साइन गरिसके पछाडि के हुन्छ भने बायोलेटरल एग्रिमेन्टमा त बेसिक मिनिमम हाम्रो लेबर राइट्सका कुराहरू त इन्स्योर भएको हुन्छ, जसमा चाहिँ अब बेसिक जस्तो भनौँ न उसले पाउनुपर्ने पारिश्रमिक तोकिएको हुन्छ, उसले काम गर्नुपर्ने 8 घन्टाको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने छुट्टीको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने सामाजिक सुरक्षाको बारेबाट तोकिया हुन्छ, उसले चाहिँ घर आउन पाउने अधिकारका बारेबाट कुराहरू तोकिया हुन्छन्. सो त्यति हुने बित्तिकै चाहिँ उसले चाहिँ कुनै न कुनै रूपमा यी कुराहरू भएनन् भने चाहिँ मसँग कानुनी उपचार जान पाउने मेरो बाटो छ भनेर एउटा श्रमिक पनि बलियो बन्छ कि मसँग यति यति अधिकार छ र यो कुरामा मलाई कहीँ केही समस्या भयो भने म यहाँ जान्छु भनेर ऊ प्रष्ट हुन्छ, ऊ बलियो बन्छ भने सरकारलाई पनि जो पठाउने देशको सरकारलाई पनि मैले मेरो श्रमिकको लागि चाहिँ यति यति कुराको लागि माग गरेको छु, त्यो भएन भने मैले चाहिँ त्यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ र त्यो मोनिटरिङको मेकानिजम र केही पऱ्यो भने म पनि उसको तर्फबाट चाहिँ यसमा वकालत गर्छु वा उसलाई चाहिँ संरक्षण दिन्छु भन्ने खालको पठाउने देशको गभर्मेन्टमा पनि त्यो एउटा त्यो कुराको चाहिँ बीजारोपण हुन्छ भने जो चाहिँ हामीलाई होस्ट गर्ने कन्ट्री हुन्छ डेस्टिनेसन कन्ट्रीको गभर्मेन्टलाई पनि मैले यति कुरा चाहिँ इन्स्योर गरेको छ भनेपछि यसलाई चाहिँ फुलफिल गर्नुपर्ने मेरो चाहिँ अब्लिगेसन हो भनेर उसले त्यसलाई चाहिँ सिरियसली लिन्छ. सो यो तिनै तर्फबाट चाहिँ आफूले गर्नुपर्ने कामहरूमा चाहिँ प्रष्टता पनि आउँछ, एउटा त्यो भयो. अर्को चाहिँ हामीले बायोलेटरल एग्रिमेन्टहरू गरिसके पछाडि चाहिँ एकचोटि एग्रिमेन्ट गर्ने अनि चुपलाएर बस्ने होइन नि त, यसको त समीक्षा हुन्छ, टेक्निकल कमिटीको मिटिङ भलै हाम्रो त केसमा खासै टेक्निकल कमिटीको मिटिङ कुनैमा पनि बसेको छैन होइन, तर हामीले त लेखा हुन्छ क्या बायोलेटरल एग्रिमेन्ट कि हरेक दुई वर्षमा चाहिँ हामी फेरि समीक्षा गर्छौँ, टेक्निकल कमिटीको मिटिङ बस्छ, त्यो मिटिङमा चाहिँ हामीले यो सबै कुराहरू चाहिँ श्रमिकहरूको दुई वर्षभित्रमा श्रमिकहरूले चाहिँ होइन बायोलेटरल एग्रिमेन्ट त गर्यो तर मलाई चाहिँ एकदमै दुःख मात्रै भयो वा मलाई चाहिँ रोजगारीमा यस्ता यस्ता समस्या भयो भन्यो भने गभर्मेन्टले अब यो टेक्निकल कमिटीको मिटिङमा चाहिँ उसले यो प्रश्न पार्छ क्या कि तपाईँ हाम्रो बायोलेटरल एग्रिमेन्टमा यो यो कुरा भएको थियो तर पनि अझै हाम्रो श्रमिकहरूले चाहिँ यो समस्याहरू भोगिरहनु परेको छ भनेर श्रमदाताको देशको हाम्रो रिप्रेजेन्टेटिभसँग कुरा हुन्छ। सो यसले चाहिँ कतिवटा कुराहरू चाहिँ समाधान पनि गर्छ, त्यसले त्यो भएको कारणले गर्दा पनि यसको महत्त्व चाहिँ अलिक बढी नै हुन्छ। अब जस्तो कोभिडको सिचुएसनमा जहाँ कसले ल्याउने वा कसले पठाउने भन्ने कुराको अनिवलता थियो नि, वा यस्तो खालको कुरामा पनि एग्रिमेन्टमा बोलेका कुराहरू थिए भने हामीलाई अझ सहज हुन्थ्यो कि हामीले चाहिँ जो देशमा हाम्रो श्रमिकहरू जानुभएको छ त्यो देश हामीले लेखेको थियौँ बायोलेटरल एग्रिमेन्टमा भने उनीहरूको दायित्व हुन्छ, उनीहरूको अब्लिगेसन हुन्छ कि सेफली उनीहरूलाई चाहिँ आफ्नो देश फिर्ती पठाउने हो, यस्ता कुराहरू पनि बोलिएको हुन्छ। सो यसको चाहिँ महत्त्व चाहिँ एकदमै हुन्छ।
3: यो अलिकति तथ्याङ्कमा पनि जानुहोस् है, तपाईँ अनुसन्धान पनि गरिरहनु भएको हुन्छ यो क्षेत्रमा अलिकति दखल दिनुभएको भएर समस्यामा पनि बहिला विशेष गरी यो हामीले अलिकति हिंसाका कुराहरू गर्छौँ होइन, ठगीका कुराहरू गर्छौँ, त्यसको बारेमा अलिकति तथ्याङ्कहरू थाहा पाउनु भएको छ वैदेशिक रोजगारीमा चाहिँ यति भइरहेको छ अथवा नेपालमा त्यस्तो केही छ भन्ने खालको?
4: अहिलेको मलाई रिसेन्ट त थाहा छैन, तर हाम्रो फरेन इम्प्लोइमेन्ट बोर्डले वैदेशिक रोजगार बोर्डले सधैँभरि निकाली नै रहन्छ नि त यसको तथ्याङ्कहरू, के कति हाम्रो यो डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा पनि यसको चाहिँ उजुरीहरू कति परे भन्ने खालका तथ्याङ्कहरू छन्, जुन भयावह नै छ भन्नुपर्छ होइन, जुन हामीले अब हरेक दिन दुई तिनवटा चाहिँ मृत्यु भएको केसहरू पनि हामीले आइरहेछ भनेर भनेको हामीले भर्खरै पनि यो फरेन इम्प्लोइमेन्ट बोर्डको रिपोर्टहरूमा हामीले देखिरहन्छौँ, अङ्गभङ्ग भएका र मृत्यु भएका श्रमिकहरू नै हामी दैनिक जस्तो 10 जस्तो ल्याउँछौँ भन्नेले नै एउटा आङ्कलन गर्छ नि कि हामी हाम्रो सिचुएसन कस्तो छ भन्ने कुरामा होइन, हरेक दिन जस्तो 3,000-35,000 श्रमिकहरू वैदेशिक रोजगारको यात्रा तय गर्नुहुन्छ र हरेक दिन हामी 8-10 चाहिँ अङ्गभङ्ग र मृत्यु भएको व्यक्तिहरूलाई चाहिँ रिसिभ गर्छौँ भन्ने बित्तिकै हाम्रो हिंसाको कुराहरू प्रत्यक्ष देखिएका कुराहरू पनि अब यसलाई चाहिँ धेरै

0: हुँदा पनि एकजना महिलाको बडी हुने वा अङ्ग भङ्ग हुने केस पनि कमै छ भनेको, यति धेरै पुरुष पनि त यो समस्याबाट ग्रसित हुनुहुन्छ। सो यो चाहिँ महिला र पुरुष भनेर हामीले दुई तर्फको एडभोकेसी गर्नु भन्दा पनि सरकारले चाहिँ मेरो नागरिकको भनेर चाहिँ यसलाई चाहिँ एड्रेस गर्नु जरुरी छ। महिला जति महिलाको कुरा जति सनसनीपूर्ण हुन्छ, ज केही भयो हुने बित्तिकै एकदमै ठुलो कुरो बन्छ महिलाको, होइन, किनकि हामी अहिले पनि त्यो प्रोटेक्सनिस्ट अप्रोचमा छौँ नि त। ओहो, हाम्रो त इज्जतै गुम्यो, महिला दिदीबहिनीलाई केही भयो भने होइन यस्तो राष्ट्रकै इज्जत गुम्यो भन्ने खालको कुराहरू पनि अभिव्यक्तिहरू पनि हामीले धेरै सुनेका छौँ, होइन, त्यही भएर ब्यान लगाइहाल्नुहुन्छ उहाँहरूले। तर पुरुषहरूको पनि त्यति नै समस्या छ नि त, हरेक दिन पुरुषहरू यति तातो घाममा काम गरेर आउनु भएको छ, अङ्ग भङ्ग भएर आउनु भएको छ। त्यो भन्दा पनि पुरुष फर्केर आएर चाहिँ के गर्दै हुनुहुन्छ, उहाँको चाहिँ लाइफस्टाइल कस्तो छ भनेर तपाईँले अलिकति हेर्न खोज्नुभयो भने म्याक्सिमम् 40-45 माथिको पुरुषहरूलाई तपाईँ डायलासिस सेन्टरमा भेट्नुहुन्छ नि। धेरैभन्दा धेरैको किडनीमा समस्या छ, धेरै बदेशी रोजगारीबाट आउनुभएको व्यक्तिहरूमा केही न केही समस्याहरू हुन्छ नि, यो हेल्थ वाइजको समस्यामा पनि धेरैजनाहरू पर्नु भएको छ र त्यो मल्टिप्लाई हुँदै जान्छ। किनकि अब यो अहिले यस्तो गर्मी छ, यहीँ यस्तो गर्मी छ, यो गर्मी, यो ताप बढ्ने, यो अरू प्रदूषणका कुराहरूदेखि लिएर ग्लोबल वार्मिङको कुराहरूले गर्दाखेरि पनि आई थिङ्क त्यसको प्रत्यक्ष असर हाम्रो श्रमिकहरू जो चाहिँ बाहिर काम गर्नुहुन्छ, क्या, भित्रको सेटिङमा भन्दा पनि त कन्स्ट्रक्सनमा पनि बाहिरै गर्नुहुन्छ, एग्रिकल्चरमा जानुभएको साथीहरू पनि बाहिरै काम गर्नुहुन्छ, धेरै जस्तो रोडमै हुने कामहरू गर्नुहुन्छ, होइन। सो त्यसले गर्दाखेरि त्यसको प्रत्यक्ष भार चाहिँ नेपालबाट जानुभएको श्रमिकहरूले एकदमै धेरै नै भोग्नुहुन्छ र यसको चाहिँ अबको 8-10 वर्षमा चाहिँ हामीले यसको इफेक्टहरू पनि हेल्थ वाइज क्राइसिस चाहिँ एकदमै नै भोग्छौँ हामीले। धेरैजना अहिले फर्केर आउनुभएकोमा पनि धेरै समस्याहरू देखिएको छ। सो यसको एकदम राम्रो जवाफ भनेको के हुन्छ तपाईँको प्रश्नको भन्दा, उहाँ समस्या परेको कुरा त हामीले सोचिरहेको थियो, अलिअलि देखिरहेको थियो, तर अब एउटा युवा नै भन्छु नि म, 40-45 वर्षको मान्छे, 50 पनि नकाटेको मान्छे आएर ऊ चाहिँ लाइफ लङ चाहिँ मेडिसिनमा बस्नुपर्ने भन्ने कुरा चाहिँ, एक त हामी जस्तो राज्य जहाँ चाहिँ यति धेरै स्रोतहरू छैन, अनि त्यो कारणले गर्दाखेरि चाहिँ आई थिङ्क त्यो पनि एकदमै त्यो पनि समस्या हुन्छ होला। अब दादा, अब चाहिँ
1: महिलाको लागि सुरक्षित वातावरण, अब त्यो ठगेको सम्भावना कम, अथवा त्यो देशमा होस् वा विदेशमा, आन्तरिक श्रम बजारमा होस् वा बाह्य श्रम बजारमा होस्, त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ?
0: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ त्यसलाई चाहिँ उहाँहरूले चाहिँ एकदम यसलाई प्रायोरिटीमा त राख्नुभएको छ, तर महिला र पुरुषको काम वा महिलाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो फ्लेक्सिबल आवर अफ वर्कमा चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई, होइन, किनकि महिलाहरूलाई चाहिँ सधैँभरि उहाँको आफ्नो घरैसी काम, होइन, घर बालबच्चा हेरचाह सबै सकिएपछि रहेको समयमा चाहिँ उहाँहरूले काम गर्नुहुन्छ धेरैभन्दा धेरै महिलाहरू चाहिँ, होइन। सो त्यो फ्लेक्सिबिलिटी हुनुपर्छ होला, जसले गर्दा उहाँहरूलाई चाहिँ यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ। एउटा अर्को भनेको यही समान ज्यालाका कुराहरूलाई, होइन, र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानुनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुराहरूलाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने, होइन, त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी, राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि स्ट्रक्चरलमा पनि काम गर्नुपर्छ जस्तो लाग्छ। दोस्रो, होइन, तेस्रो भनेको चाहिँ महिलाको चाहिँ यो अनपेड केयर वर्क भन्छ क्या हामीले, त्यसलाई पनि कसरी हुन्छ भ्यालु गऱ्यौँ भने चाहिँ धेरैवटा यो स्ट्रक्चरल इनइक्वालिटिजको प्रब्लमहरू चाहिँ घट्छ। हामीले एकचोटि चाहिँ लेबर सर्वेमा महिलाको कामलाई पनि एकचोटि सर्वे गरौँ न त भन्ने खालको कुराहरू उठेको थियो। कतिवटा देशमा गर्छन् पनि यो, होइन, उसले चाहिँ किनकि एउटा महिलाले फुल टाइम घरमा काम गरेको कारणले गर्दाखेरि उसले घरका चारवटा पुरुषलाई वा आफ्नो श्रीमानलाई अरू कोही मान्छेहरूलाई बाहिर काम गर्न जानको लागि एउटा सिचुएसन क्रिएट गरिदिएको हो भने त्यो ऊ पनि बाहिर गएको भए त्यो घरको काम त कसैले गर्थ्यो नि, त्यसको लागि हामी त्यो डोमेस्टिक वर्कर राख्थ्यौँ होला वा केयर वर्कर राख्थ्यौँ, त्यसको नि त भ्यालु त हुन्छ नि। भनेपछि महिलाले आफ्नो घरमा गरिएको कामलाई पनि एउटा भ्यालुमा चाहिँ क्रिएट गरियो भने त्यसले पनि कतिवटा समस्यामा चाहिँ समाधान गर्छ। जस्तो मैले एउटा इक्जाम्पल दिन्छु ल, जस्तो मैले चाहिँ घरमा मेरो बच्चा छ अनि मेरो सासु ससुरा बुवा आमा बुढाबुढी मान्छेहरू हुनुहुन्छ भने मैले एकजना फुल टाइम काम गर्न राखेको छु 15,000-20,000 रुपियाँ दिएर, होइन, अब मलाई ऊ फुल टाइम काम गरिदिएको कारणले नै म बाहिर आएर काम गर्न पाएको छु अनि म बाहिर आएर काम गर्दा चाहिँ मेरो जागिरको चाहिँ 35,000 रुपियाँ छ भने घरमा मैले तिर्छु 20,000 रुपियाँ, 15,000 रुपियाँ मलाई सेभिङ हुँदो रहेछ। सो यो अन्डर

0: अन्डरस्ट्यान्डिङ चाहिँ हरेक महिलालाई हुनु पऱ्यो कि त्यो भनेको त मैले भ्यालु त टन्न दिएको रहेछु नि त, मेरो 35+20,000 कामको भ्यालु हो नि त मेरो भ्यालु त. सो यसलाई भ्यालु, यो काम हाम्रो यो कामलाई चाहिँ हामीले गर्ने गराइ चाहिँ कामलाई चाहिँ भ्यालु गर्न सकियो भने महिलाले त्यो कन्फिडेन्स पनि हुन्छ कि उसलाई त्यो भ्यालु दिने बित्तिकै तिमीले चाहिँ 20,000 बराबरको काम चाहिँ एक त मैले इम्प्लोइमेन्ट जेनेरेट गरेँ वा अर्को चाहिँ म काम गइनँ भने नि मैले 20,000 बराबरको काम चाहिँ घर बसेर गरेको छु भन्ने बित्तिकै त्यो उसले पाउने त्यहाँ उसको हेर्ने दृष्टिकोण नै डिफ्रेन्ट हुन्छ. सो आई थिङ्क त्यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ होला. र अर्को चाहिँ हाम्रो केयर गिभर जस्तो काम त गर्न खोज्छन् तर अफिसमा बच्चा लिएर जान पाइँदैन, अघि तपाईँले भनिरहनु भएको थियो नि. सो त्यसमा पनि अहिले त धेरैवटा पालिकाहरूले पनि सानो एउटा बच्चाको स्पेस हाम्रो सर्वोच्च अदालतमा पनि छ होइन, धेरैवटा संस्थामा पनि छ. सो त्यो माइन्डसेट चाहिँ कि बच्चा लिएर आउनु, मेरो अफिसमा पनि मैले बच्चा लिएर जान पाउँछु होइन, त्यसले गर्दाखेरि मैले कामबाट निक्लिनु परेन. सो यो त एउटा हाम्रो एउटा साइकल हो नि त, हरेक महिलाले बच्चा पाउन उसको चाहना भयो भने उसले पाउँछ नि, अनि पाउँदा चाहिँ उसले जागिरबाट निक्लिनु पर्ने बित्तिकै चाहिँ त्यसले चाहिँ ठुलो थ्रेट पनि हुन्छ होइन, फेरि ब्याक टु द जब होइन. सो त्यो पनि एउटा इम्पोर्टेन्ट कुरा होला.
1: अन्तिममा जति पनि महिला श्रमिकहरू हुनुहुन्छ उहाँहरू सबैलाई के सन्देश दिन चाहनुहुन्छ अनि त्यसपछि हामी छुट्टिन्छौँ?
0: सबै महिला श्रमिकहरूलाई चाहिँ आफूले गरिरहेको काममा चाहिँ एकदमै प्राउड फिल गर्नु. तपाईँले कुनै न कुनै हिसाबमा केही न केही कन्ट्रिब्युसन गरिरहनु भएको छ, देशको रेमिटेन्समा कन्ट्रिब्युट गरिरहनु भएको छ, घरको यो खर्चमा कन्ट्रिब्युट गरिरहनु भएको छ, राज्य निर्माणमा कन्ट्रिब्युट गरिरहनु भएको छ. अनि जब हामी काममा जान्छौँ अनि बल्ल हामी चाहिँ वक्ता पनि बन्छौँ अनि एडभोकेसी पनि गर्छौँ आफ्नो राइट्सको लागि. सो आफ्नो काममा एकदमै दक्ष भएर निस्किनुहोस्, आफ्नो राइट्सको लागि बोल्नुहोस् होइन. आफू बोल्न सक्नुहुन्न भने को बोल्न सक्छ, त्यस्तो मान्छे पहिचान गरेर त्यस्तो मान्छेहरूको थ्रुबाट भए पनि आफ्नो कुराहरू चाहिँ व्यक्त गर्नु चाहिँ म भन्न चाहन्छु. धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौला. आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ. उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@union.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ. हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौँ. तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौँ. देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो एप्लिकेसन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेसनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै म महेश गेवाली पनि बिदा माग्छु. नमस्कार.

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सीजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सीजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV। Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko Net TV package sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
2: Sadharu lagu hune chan.
4: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
5: Introducing Wi-Fi 6 with Subisu Suraksha.
6: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
11: Baideshik rozgari ko bishayma guru ama.
4: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke ke hun? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस?
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: तिन दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओए सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: नोकमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। अर्जुन के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन् त?
10: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
9: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड आइज।
10: आफूले लागेको माया त तरक तरक छ,
9: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 11 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: शुभ प्रभात गुरुआमा
4: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
11: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
12: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
14: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
16: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
16: सचेत बनाऊ
17: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: हरे कृष्ण कृष्ण ए होला कि बाबु उहिले उहिले

0: हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी।
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए,
2: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि, के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
30: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
31: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुआ मुआ ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन।

0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, हतियार छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
7: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सीपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
4: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो
5: कस्तो,
4: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
7: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
4: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्चर बाजे, तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
17: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
17: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
20: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
19: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
20: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
19: ए हो र बाबु?
20: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
19: ए
20: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
19: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
22: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
18: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
22: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
18: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
22: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
23: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
24: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
25: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
26: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
27: हो र? होइन होला त्यस्तो त।
28: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
27: के भएन मिस?
28: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजति गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
27: हुन्छ।
29: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
30: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
31: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
30: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
31: खै के गर्ने गर्ने दिदी।
32: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भाउजू भाउजू हेर्नु न त्यहाँ तल खोलामा दाइको जस्तो लुगा लगाएको मान्छे भेटेको छ नि त।

0: नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारि

0: लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए,
2: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मुआ, मुआ, ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
16: तिन दिन भयो।
15: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौँ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: Excuse me, made your number.
1: Hold on a sec. Bye.
2: 예, 게 봐요? 게고 할라할라와요?
3: 게 오노? 도저 저래고 니? 어버 또 함라 두카카 딘 서키에.
4: 게 서키노 니? 가우마 서럭 번에 번에 버사 이유노 빨라 번에 도어서 라버리 숫노 서키 아이나?
2: 아이나, 키나 마일이 봐오죠? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
7: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेलो
12: हजुर हेलो
11: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
12: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
13: हजुर
12: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
13: दिन त हेलो भन्नुहोस् त
11: हेलो हजुर
13: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
13: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
12: ए नानी के भने रहेछ के भयो
13: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
12: ल ल ल म किन दिन्थे
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ
15: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
3: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
11: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
16: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
17: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
18: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
14: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि, के भयो, सन्चो भएन?
20: होइन, यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
0: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
15: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
15: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
15: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
19: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी। नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: तिन दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990।
13: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
14: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
13: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: के गर्दै थिए यत्रो मान्छे जम्मा भइसक्यो, छिटो आइज न।

0: यानी बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै चाला जस्तो भइसक्यो न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरु पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093998409

0: कमाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
22: नेपाल सरकार विज्ञापन बोर्ड

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
16: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
15: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
16: खै के गर्ने गर्ने दिदी।
17: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
18: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन
6: बोर्ड।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
5: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेलो
10: हजुर हेलो
9: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
11: हजुर
10: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
11: दिन त हेलो भन्नुहोस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल म किन दिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
9: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
14: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
15: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
9: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबु

0: र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ल ल ल, यता नआऊ है बुहारी, तलै बस।

0: छाचुट नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छ रिना अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: पहिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओए सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर

0: मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु?
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ।
13: क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊं। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
20: हो र? होइन होला त्यस्तो त।
21: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
20: के भएन मिस?
21: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
20: हुन्छ।
22: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
24: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
23: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
24: खै के गर्ने गर्ने दिदी।
25: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
26: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
26: आहा, अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
26: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
26: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
26: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
26: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हजुर। हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर।
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भने रहेछ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
18: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
18: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
21: समस्या शरीरमा होइन दाइ तपाईँ हाम्रो सोचमा छ
18: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
25: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
25: नेपाल सरकार विज्ञापन बोर्ड
19: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
27: लो किन नि के भयो सन्चो भएन
19: होइन यतिकै जानै मन लागेन
27: यतिकै पनि हुन्छ
19: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
27: ए कुरा त्यस्तो पो ल हिँड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
28: नमस्ते कति कामले पाल्नु भयो
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
28: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
19: हस् म्याडम
29: नेपाल सरकार विज्ञापन बोर्ड
21: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
30: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छ उन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
1: मुआ।

0: गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
1: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of globalism.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: मुख्य खबरका शीर्षकहरूबाट
7: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको खर्चा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5%मा सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा,
6: मधेस र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षाभन्दा कम वर्षा, पूर्वी तथा पहाडी क्षेत्रमा अरू ठाउँभन्दा धेरै पानी पर्ने अनुमान,
7: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 महिना राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाइ,
8: अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
6: एआई मेमोरी चिपको माग बढिसकै सामसङको नाफा झन्डै 19 गुणाले बढ्ने अनुमान, दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीमा नयाँ उचाइ,
7: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्यान्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:15 बजे।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943334955।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल राष्ट्र बैङ्कले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको छ। यस्तै मौद्रिक नीतिले आउँदो आर्थिक वर्षमा मुद्रास्फीति अर्थात् मूल्य वृद्धि दर 5.5% सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गभर्नर पौडेलले बताउनुभयो। यस्तै संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार सेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाडीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ। यसपटकको मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैङ्क तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ। शाखा खोल्ने तथा बन्द गर्ने, व्यवसायलाई थप लचिलो बनाउने, डिजिटल बैङ्किङ सेवा विस्तार गर्ने तथा सञ्चालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा भनिएको छ। बाह्य दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैङ्कको अपेक्षा छ। यस्तै मौद्रिक नीतिले सेयर बजारलाई पनि सहजीकरण गरेको छ। सेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैङ्कले जनाएको छ।
7: आउँदो आर्थिक वर्ष 2083-84 बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो। यो सँगै संघीय संसदको दुवै सदनबाट आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ। यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन्। अब सरकारले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात् खर्च र आमदानी दुवैको बाटो खोलेको छ। आजको बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले तय गरेको 100 बुँदे कार्ययोजनामध्ये 87.2% काम पुरा भएको बताउनु भएको छ।
6: यसैबीच सरकारले 100 दिनको कार्ययोजनामध्ये 87% काम सम्पन्न भएको दावी सहित भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण राहत अनि वितरण प्रणाली सुधारलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिने तयारी पनि गरेको छ। जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा निजी आवास तथा सरकारी संरचना पुनर्निर्माणका लागि आउँदो आर्थिक वर्षमा 5 अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको गृहमन्त्री सुदन गुरुङले जानकारी गराउनु भएको छ। राष्ट्रिय सभामा गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई शान्ति सुरक्षा मात्र सीमित नराखी मानवाधिकार कानुनी शासन र सुशासनको आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।
7: एसियाली विकास बैङ्क एडिबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने जनाएको छ। एडिबीका अनुसार सन् 2029 नेपालमा उसको सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणमा रहनुभएका एडिबी अध्यक्ष मसातो कान्डाले नेपालको विकास यात्रामा बैङ्कको साझेदारी निरन्तर सुदृढ हुँदै गएको बताउँदै रोजगारी सृजना निजी क्षेत्रको विकास दिगो पूर्वाधार सार्वजनिक सेवा सुधार डिजिटल रूपान्तरण तथा जोखिममा रहेका समुदायको सशक्तिकरणलाई प्राथमिकतामा राख्ने बताउनुभयो। अध्यक्ष काण्डले प्रधानमन्त्री बालेन्द्र शाह अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेट गरी नेपालको आर्थिक रूपान्तरण लगानी प्रवर्धन र रोजगारी सृजनाका विषयमा छलफल गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन तीव्र आर्थिक वृद्धि रोजगारी सृजना गर्ने त्यसै गरी नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ।
6: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढानीले कण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ।
7: देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यतः पहाडी तथा पूर्वी भूभागमा केन्द्रित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षा अनुसार वर्षा हुन सकेको छैन। वरिष्ठ मौसमविद मिनकुमार अर्यालका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर को आसपास रहेकाले अधिकांश पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनीको उत्तरी क्षेत्र कोशी प्रदेशका पहाडी जिल्ला तथा सुदूरपश्चिमका केही भूभागमा वर्षा अपेक्षाकृत सक्रिय देखिएको छ भने कर्णालीका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशका पहाडी र तराईका धेरै ठाउँमा मधेसका अधिकांश भूभागमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस र लुम्बिनीका तराई क्षेत्रमा हुरी बतास समेत चल्न सक्ने भएकाले कृषि बाली कमजोर संरचना विद्युत तथा संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सबै प्रदेशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म पनि देशभर आंशिक बदलीसँगै मेघगर्जन चट्याङ तथा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहने अनुमान छ। विशेष गरी कोशी गण्डकी कर्णाली सुदूरपश्चिम तथा अन्य पहाडी क्षेत्रमा वर्षा बढी सक्रिय रहने सम्भावना छ भने तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव पहिरो सहरी डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी अध्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
6: धान रोपाईसँगै रासायनिक मलको बिक्री पनि बढेको छ। असारको सुरुवाती 19 दिनमा 40,500 मेट्रिक टनभन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको सरकारी तथ्याङ्क छ। असार 1 गतेदेखि 19 गतेसम्मको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन मार्फत 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मलमध्ये कृषि सामग्री केन्द्र लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेडिङ कर्पोरेसनले 13,574.6 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल गरिरहेको सरकारको दावी छ। असार 3 हप्तासम्म देशभर 32% रोपाई भएको छ। कुल धान खेती हुने जमिन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा मात्र रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्थायी व्यवस्थापन नगरी बर्खाकै बीचमा होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल राष्ट्र बैङ्कद्वारा आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक, एसियाली विकास बैङ्क एडिबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने, सरकारले 100 दिनमा 87% काम सम्पन्न गरेको अर्थमन्त्री वाग्लेको दावी, 7 दिनभित्र बयानका लागि उपस्थित हुन जयवीर देववाला सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निर्देशन, देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यतः पहाडी तथा पूर्वी भागमा केन्द्रित लगायत खबर प्रस्तुत गर्यो।
7: नेपाल दर्पणमा अब बाँकी सरकारले विभिन्न बस्ती खाली गर्ने क्रममा विस्थापित बनाएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी मध्ये धेरैजसोले होल्डिङ सेन्टर छाडेका छन्। सरकारले हिजोसम्मको अन्तिम म्याद दिएर सेन्टर छाड्न दबाब दिएपछि केहीले कोठाको व्यवस्था गरेका छन् भने आधा जसो अझै अलफत्र छन्। सुकुम्बासीहरूका अनुसार सरकारले सबैको खाता सङ्कलन गरेर 12 गतेबाटै कोठा खोज्न निर्देशन दिएको थियो। असार 19 गते सरकारले होल्डिङ सेन्टरका 388 परिवारमध्ये 254 सुकुम्बासीको खातामा 25,000 रुपियाँका दरले पैसा पठाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। अझै पनि धेरैले कोठा नपाएर होल्डिङ सेन्टर छाडेका छैनन्। स्थायी व्यवस्थापन नगरी सेन्टरबाटै बर्खाकै बेला हटाएर सामान्य मानवीयता प्रस्तुत गर्न पनि किन नसकेको भनेर साथी सम्झना महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सोध्नु भएको छ।
8: होल्डिङ सेन्टरबाट अब अन्यत्र कतै घडेरी खोजेर सर्नलाई चाहिँ वर्षायामले खासै असर गर्दैन। अब जोखिम युक्त ठाउँबाट उहाँहरूलाई लगेर होटेलमा अथवा चाहिँ होल्डिङ सेन्टरहरूमा राखेका छौँ, त्यो झन्डै 2 महिना बितिसकेको छ। यति लामो पिरियडसम्म उहाँहरू आइसोलेटेड भएर बसिसक्नु भएको छ। यसले गर्दाखेरि अब धेरै समयसम्म लामो समयसम्म छुट्याएर अब यो सामाजिक प्राणीलाई अलग छुट्याएर राखिराख्नु उचित हुँदैन। त्यही भएर चाँडोभन्दा चाँडो उहाँहरूलाई चाहिँ सुरक्षित तवरले समाजमा प्रतिस्थापन गर्नुपर्छ भन्ने लक्ष्यसहित यो जुन पुनर्स्थापना खर्च भनेर हामीले गऱ्यौँ 25,000 प्रतिव्यक्ति चाहिँ दिने क्याबिनेटको निर्णयपछि हामीले पैसा व्यवस्था गऱ्यौँ, त्यो निर्णय लाभग्राहीहरूको सूचीकृत गऱ्यौँ, त्यसपछि बल्ल हामीले वितरण गर्ने अवस्था भयो। यो काम गर्दा गर्दै हामीले चाहिँ अब यो आर्थिक वर्षको अन्तसम्ममा आइपुगे हुनाले यो वर्षायामको चाहिँ नजिक पुगेको मात्रै हो।
2: अहिले नै भनौँ न, कतै घर भाडा खोज्नु पर्यो भने महिनौ दिन लाग्छ। तपाईँहरूले 10 दिनको म्याद दिएर चाहिँ घर खोज्न भन्नुभयो, धेरैले चाहिँ नपाएको गुनासो पनि गरेका छन् होइन, म्याद चाहिँ कम भएको जस्तो लागेन।
8: 12 गते चाहिँ ल अब तपाईँहरू व्यवस्थापनको लागि खोज्नुहोस् हामी यो गर्दैछौँ भनेर सूचनै दार्छौँ होइन। कतिपयले खोजी पनि सक्नु भएको छ, खोजेर गई पनि सक्नु भएको छ, अब कतिपयलाई चाहिँ आफूले भन्ने ठाउँमा नपाएर अल्मली राखिएको छ। अब जो एक दुई दिन हामी बस्छौँ भनेर चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा ल बस्नलाई समस्या छैन हामी भन्छौँ भनेर उहाँ त्यहाँ चाहिँ बस्न दिनु भनेर नै कुरा गरेका छौँ। कुरा पर्यो खानेकुराको मात्रै हो, अब खानेकुरा हामीले 19 गतेसम्म चाहिँ खाएर राखेकै हो। अब चाहिँ कोही बाहिर गइसकेपछि कोही भित्र बसेपछि हामीले निरन्तर खुवाउन सक्ने स्थिति भएन, त्यस कारण खानेकुराको जो चाहिँ आफै गर्नु होला भन्ने हिसाबले कुरा गरे हो।
2: कतिपय जो अरूको भरमा बस्नुपर्ने अपाङ्गता भएका अरूको सहारामा बस्नुपर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँले खाना नै नखुवाउने अथवा बाहिर नै पठाउने हो त?
8: अब हामीले नै जिल्ला प्रशासन अनि यो बागमती सभ्यताको संयुक्त टोली बनाएर नै हामीले अपाङ्ग कति छन्, बिरामी को को छन्, वृद्ध वृद्धा कसैको नै सहारा नभएका असहायहरू चाहिँ को को छन् त्यसको लिस्ट तयार गरेर सबै परिवारको चाहिँ दाता लिएर आउनु भनेर हामीले सर्वेक्षण टोली पठाएको छौँ होल्डिङ सेन्टरमा होटेलमा। अब त्यो दाता आएपछि उहाँहरूलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ हामी टुङ्गो लाउँछौँ।
2: निवेदन नदिनेलाई चाहिँ के गर्नुहुन्छ यहाँहरूले?
8: अब निवेदन दिने नदिने उहाँहरूको स्वाभाविक कुरा हो होइन, तर राज्यले जुन नीति लिएर चाहिँ यो अगाडि बढाएको छ, अब होल्डिङ सेन्टरमा अब राख्न मिल्दैन, अब घर भाडामा कतै व्यवस्थापन गरेर बस्नु भन्ने छ, त्यो प्रक्रियामा उहाँहरू पनि जानु।
2: जसले अब निवेदन दिए प्रक्रियामा आए व्यवस्थापन चाहिँ के हुन्छ उहाँहरूको लागि?
8: निवेदन दिएर आएका जस्तै 2220 परिवार त सुरुदेखि नै रङशालामा हामीले दर्ता प्रक्रिया पछि नै आफै व्यवस्थापन गरेर बसेका हुन् त, उहाँहरू पनि सबै होल्डिङ सेन्टरमै आएर बस्न पनि सक्थ्यो होला, तर हामीले उहाँहरूलाई अब होल्डिङ सेन्टरमा राख्ने भनेको अति चाहिँ तत्काल व्यवस्थापन गर्न नसकेका यस्तोलाई मात्रै हुन्। जो चाहिँ अब रकम बुझ्न नमानेका छन् उहाँहरू पनि जानलाई चाहिँ हामीले रोक्दैनौँ, उहाँहरू जानुपर्छ। सरकारको निर्णय प्रक्रियामा उहाँहरू समावेशै हुनुहुन्छ, अब उहाँहरूले वास्तविक सुकुम्बासी ठहरिएपछि अथवा त्यो छिनोफानो भएपछि उहाँहरूले अरूले सराहने पाउने सुविधामा पनि वञ्चित हुँदैन।
2: सरकारले पुनर्स्थापना गर्छन् भन्ने आश्वासनमा निस्केका छन् र अहिले पनि तपाईँहरूले हटाउँदाखेरि त्यही अनुसार उनीहरू एउटा आशामा छन्। अब उनीहरूको लागि चाहिँ के व्यवस्थापन हुन्छ भनेर के भरोसा दिनुहुन्छ?
8: यो पैसा लिने एउटा प्रक्रिया हो, यो व्यवस्थापनकै एउटा चरण हो, त्यो चरणमा उहाँहरू समावेश नभए पनि फाइनल चरणमा उहाँहरू समावेश गर्न पाउनुहुन्छ। अब उहाँहरूले सधैँ होल्डिङ सेन्टरमै बसिराख्न पाऊँ भनेर भन्नु चाहिँ खासै उपयुक्त चाहिँ हुँदैन। जो वास्तविक हो उनीहरूले चाहिँ यो राज्यले जे चाहिँ व्यवस्थापन गर्छु भनेर अगाडि बढेको छ, भूमिले चाहिँ त्यो प्रमाणीकरण अगाडि बढाएको छ, त्यसमा उहाँहरू समावेश भएकै छन्। अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
7: उहाँ हुनुहुन्थ्यो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जन। सामान्य वर्षा हुँदा पनि सङ्घीय राजधानी काठमाडौँका मुख्य सडक जलमग्न हुने समस्या वर्षेनी दोहोरिन थालेको छ। केही दिन अघि झन्डै 1 घण्टाको वर्षापछि माइतीगर, अनामनगर लगायत उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेपछि राजधानीको कमजोर ढल प्रणाली, अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनको प्रभाव भएको देखिन्छ। विज्ञहरूका अनुसार काठमाडौँमा सामान्य वर्षामै डुबान हुनुको मुख्य कारण अव्यवस्थित सहरी विस्तार, पुरानो तथा साँगुरो ढल प्रणाली, नदी खोलाको अतिक्रमण, सडक निर्माणका क्रममा पानी निकासको व्यवस्था तथा बढ्दो कङ्क्रिट संरचना हुन्। खुला जमिन घट्दै जाँदा वर्षाको पानी जमिनमा शोषिन नपाई सिधै ढलमा पुग्ने र केही समयमै ढलको क्षमता नाग्ने अवस्था सृजना हुने गरेको छ।
6: पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणका क्रममा नष्ट गरेका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्ति बाबत 52 करोड रुपियाँ 1 हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानको नष्ट गरेको पन्छी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनका आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीका बैङ्क खातामा एक हप्ताभित्र रकम भुक्तानी गर्ने जानकारी दिनुभयो। बर्ड फ्लू सङ्क्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नलप्रासी जिल्ला बढी प्रभावित भएका छन्। अहिलेसम्म झन्डै 7 लाख पंक्षी, 11 लाख अन्डा र 3 लाख किलो दाना नष्ट गरेको र यसबाट 70 करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।
7: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 विद्यार्थी सहभागी भएकामा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जिपिए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइटमा तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान डिडिसीले कच्चा दुधको गुणस्तर सुधारमा कडाई गरेको छ। संस्थानले दुध सङ्कलन, परीक्षण र खरिद प्रक्रियामा मापदण्ड कडाईका साथ लागू गरेपछि गुणस्तरमा सुधार देखिएको जनाएको छ। डिडिसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शङ्कास्पद देखिएका दुधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ। यसअघि असार 15 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणमा केही चिस्यान केन्द्रबाट पठाएको दुधमा उल्लेख गरेको फ्याट र एसएनएफ भन्दा कम गुणस्तर भेटिएको थियो। त्यसपछि सबै चिस्यान केन्द्रको परीक्षण गरेको र शङ्कास्पद विषयमा छानबिन भइरहेको डिडिसीले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: बाटोबाट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
3: अब बाँकी खबर संयुक्त अरब इमिरेट्स युए सरकारले 111 नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ ईद अल अधा 2026 अवसरमा युए सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र युए बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ मन्त्रालयको निर्देशन अनुसार अबुधाबीमा रहेका नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप युए सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख छ साई माफी पाएका ती नेपाली कैदी बन्दी युएईको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्
2: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ शेयर बजार परिसूचक नेप्सी आज 24.57 अङ्कले बढेर 2651.68 बिन्दुमा पुगेको छ आज सबै समूहको उपसूचक बढेकोमा व्यापार समूहको उपसूचक 1.89% बैङ्क समूहको उपसूचक 1.51% उकाल लागेको छ आज 210 कम्पनीको सेयर बढेकामा 57 घटेको छ यस्तै 10 कम्पनीको सेयर भने घटबड भएको छैन आज कलङ्ग हाइड्रोको सेयर 15% बढेको छ समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघु वित्तको सेयर 13.78% घटेको छ आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ हिजो 3.55 अर्ब कारोबार भएकोमा आज 325 कम्पनीका 95,19,000 कित्ता सेयर 4.40 अर्ब रुपियाँमा किनबेच भएको छ
3: राष्ट्रिय सभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको धनजनको क्षति शान्ति सुरक्षा चुरे दोहन तराई मधेसमा घट्दै गएका भूमिगत पानीको स्रोत लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका 23 असार 20 ध्रुवे नामको जङ्गली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराको ज्यान गएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यान आकर्षण गराउनुभयो यसैबीच कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सडक बत्ती जडानको काम सुरु गरिएको छ
2: नेपालको घर जग्गा बजार पूर्ण लयमा फर्किएको देखिएको छ नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या कुल मूल्य क्षेत्रफल तथा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घर जग्गा कारोबार संख्या अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 6.42% बढेको छ लिखित पारित कारोबार 0.62% र राजिनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढेको छ यस अवधिमा 183.90 अर्ब रुपियाँ बराबरको घर जग्गा किनबेच भएको छ जुन अघिल्लो आर्थिक वर्षको त्यही अवधिको 100.07 अर्ब रुपियाँको तुलनामा उल्लेख्य वृद्धि हो कारोबार विस्तारसँगै सरकारको राजस्व सङ्कलन 23.72% र पुँजीगत लाभकर 31.42% बढेको छ
3: महोत्तरीका दुई चिनी उद्योगमा बुझाएको उखुको झन्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन् गौशाला नगरपालिका 1 एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र गौशाला 12 सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा बुझाएको उखुको रकम बापत 1,76,46,455 रुपियाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ दुवै उद्योगमा गरेर किसानले 28,67,986 क्विन्टल 96 किलो उखु आर्थिक वर्ष 82-83 याममा बुझाएका अभिलेखले देखाएको छ जम्मा उखुको मूल्य बापत हुने 1,77,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो
2: नेपाल दर्पणमा अब विदेशको खबर दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा 19 गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ आज सार्वजनिक भएको प्रारम्भिक विवरण अनुसार कम्पनीले गएको अप्रिलदेखि जुन महिनासम्मको अवधिमा परिचालन नाफा 58.40 अर्ब पुग्ने अनुमान गरेको समाचार संस्था इएफपीले जनाएको छ यो गएको वर्षको त्यही अवधिको तुलनामा 1,810% अर्थात् झन्डै 19 गुणाले धेरै हो विश्वकै सबैभन्दा ठुलो मेमोरी चिप उत्पादक सामसङले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ। एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीलाई नयाँ उचाइमा पुर्याएको छ। सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको सेयर मूल्य झन्डै 7% घटेको थियो। एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्य समेत बढाउन थालेको विश्लेषण गरिएको छ। दक्षिण कोरियामा सेमी कन्डक्टर उद्योगबाट बढेको कर आमदानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ हुन सेकले कर राजस्वबाट प्राप्त थप आमदानी एआई तथा सेमी कन्डक्टर उद्योगका लागि ठूला परियोजनामा लगानी गर्ने र यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीको अवसर विस्तार गर्ने सहयोग पुग्ने बताउनुभयो।
3: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भडेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 9:45 स्विजरल्यान्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बिसी पेलिस भ्यानकुभर रङ्गशालामा सुरु हुनेछ। नकआउटमा स्विजरल्यान्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। स्विजरल्यान्ड समूह बी र कोलम्बिया समूह केको विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। विश्वकपमा स्विजरल्यान्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्यान्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोली बीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 भेट भएकामा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
2: मधेस लुम्बिनीका तराई क्षेत्रमा अपेक्षाभन्दा कम वर्षा, पूर्वी तथा पहाडी क्षेत्रमा अरू ठाउँभन्दा धेरै पानी पर्ने अनुमान।
3: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाइ।
2: एआई मेमोरी चिपको माग बढेसँगै सामसङको नाफा झन्डै 19 बढ्ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानी नयाँ उचाइमा।
3: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्यान्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:00।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनर बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नुभएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ हँ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वर्ष मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
27: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
26: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
27: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
26: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
27: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
29: लो, किन नि? के भयो, सन्चो भएन?
28: होइन, यतिकै जाने मन लागेन।
29: यतिकै पनि हुन्छ?
28: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
29: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
30: नमस्ते, कति कामले पाल्नु भयो?
29: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
30: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
28: हस् म्याडम।
31: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

Thank you.